0: कार्यक्रमले केही पनि सम्बोधन गरेन,
1: सम्भावना देखाउने तर समस्याको पहिचान नभएको
0: सरकारले गर्न सक्थ्यो। यसमा मेजोरिटी थियो, डिसिजन गर्न सक्थ्यो, होइन, अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो, तर त्यो गरेन। किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन। सरकार बढी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो, सिधा कुरा भन्दाखेरि त्यो दृष्टिकोण सरकारमा भएन। दोस्रो कुरा, हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो। कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा, र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो, र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो, होइन। यो चारवटा क्षेत्र मध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो, अर्को उद्योग क्षेत्रलाई गर्यो, त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो। किनभने कृषिको कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ। अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ्दै गइरहेको छ, कि इम्पोर्टेन्स बढ्दै गइरहेको छ, र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको, फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनुपर्थ्यो। तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन। किन भन्दा निरन्तरताका केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन। किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन। त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम चुकेको छ, आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ, रोजगारी सृजना गर्ने कुरा, रोजगारी दशक, रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन्, त्यो ठिक छ। त्यसलाई सम्बोधन गर्ने, सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ, त्यो आउन सकेको छैन। त्यसकारणले उद्योग धन्दाको विकास नभइकन, कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सृजना हुँदैन। अहिलेको आईटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सृजना कम हुन्छ, पुँजीको निर्माण हुन्छ तर रोजगारीको सृजना कम हुन्छ। अहिले रिमोटमा गइसकेका छ, के अरे रोबोटमा गइसकेका छ, रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पक्षलाई पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सृजना गर्ने कुरा बोल्या छ तर कार्यक्रममा त्यो देखिँदैन। त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्।
1: अब सांसद भइसकेपछि अलिकति कानून निर्माणका कुराहरूमा पनि अगाडि बढ़ाउँ है। संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान्, त्यो सँगसँगै चाहिँ केही योजनासहित संसद भवन प्रवेश गर्ने हो। तर पछिल्लो समय सरकारले 8 अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ। खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ, तर कानूनमा व्यवस्था छ, त्यसकारण सरकारले गरिरहेछ। यता कता सुन्नमा आएको जस्तो चाहिँ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासमा यो के हो?
0: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो। संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो। अधिवेशन नचलेको अवस्थामा, चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ। यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो, सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो, त्यसपछि 8 अध्यादेश ल्याइयो। यो इन्टेन्सनल्ली हो, त्यसकारण यो प्रक्रियागत त्रुटि छ। प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो, तर हामी अहिले यो सबै अध्यादेशलाई अस्वीकृत गर्दै छैनौं। केही अध्यादेशलाई हामी अस्वीकृतिको सूचना हाम्रो नेपाली कम्युनिस्ट पार्टीले दिइ नै सकेको छ र हामी त्यो मध्ये केहीलाई हामी अस्वीकृत गर्छौं र केहीलाई हामी गर्दैनौ। किन गर्दैनौ भने मैले भने प्रक्रियागत हिसाबले सबै गर्नुपर्थ्यो, तर सबै हामी गर्दैनौ। किन गर्दैनौ यो पनि नागरिकहरूलाई, नेपाली जनतालाई पनि स्पष्ट गर्नुपर्ने हुन्छ। किनभने प्रक्रियागत र संवैधानिक हिसाबले संसद चल्ने सम्भावना हुँदा ल्याएको अध्यादेश अस्वीकृत गर्नुपर्थ्यो, तर हामी सिम्बोलिक मात्र त्यसको विरोध गर्छौं यो गलत हो भनेर, र बाँकी चाहिँ हामी गर्दैनौं भन्दा सरकारले काम पनि गरोस्, काम गर्ने वातावरण दिनुपर्छ भन्ने हिसाबले हामी गर्दैनौं। किन उसले विधेयक ल्याएर गर्नुपर्थ्यो, अध्यादेश ल्याएर गर्यो भन्ने मात्रै हाम्रो त्यसमा विरोध हो, त्यसकारणले गर्दैनौ। केही चाहिँ किन गर्छौं भने प्रक्रियागत त्रुटिको सिम्बोलिक विरोध जनाउन र कन्टेन्टमा पनि केही समस्या भएको कारणले, जस्तो तपाईँले सोधिहाल्नुभयो, हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामी अस्वीकृत गर्ने हाम्रो उद्देश्य हो। किन त्यहाँ गलत प्रावधान राखिएको छ, 6 संवैधानिक परिषदको सदस्यहरूमा सहमतिमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने, संविधानको मर्म हो, छजनामा तीनजनालाई बहुमत हुने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ, त्यो त्रुटि छ, मैले एउटा मात्रै विषय राखेँ। विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि त्रुटिपूर्ण छ, किनभने यसअघि नै सरकारले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई हटाउने कुलपतिबाट भन्ने एउटा दृष्टिकोण अगाडि सारिसकेको छ, बोर्ड अफ ट्रस्टी बनाउने, विज्ञहरूबाट चाहिँ विश्वविद्यालय चल्ने, प्राज्ञिक स्वतन्त्रता कायम राख्ने भनेर एक स्टेप त हामी अगाडि गइसकेका छौं नि। अहिले त्यसलाई हटाएर प्रधानमन्त्रीलाई सर्वाधिकार दिने, विद्यार्थी संगठनहरू जस्तो महत्वपूर्ण संगठनहरू खारेज गर्ने लगायतका प्रोभिजनहरू भएको कारणले विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि हामी खारेज गर्छौं, हामीले सक्दाखेरि अस्वीकृत गर्ने हाम्रो उद्देश्य छ। र अर्को हामी केही नेपाल ऐन संशोधन सम्बन्धी कानून जुन अध्यादेश आएको छ त्यसलाई पनि हामीले विरोधको सूचना हालेका छौं र त्यसलाई पनि हामीले सक्दा अस्वीकृत गर्छौं, किन भन्दा त्यसमा पनि अहिलेको विश्वमा लोकतन्त्रको खिलाफमा कोही जान सक्दैन के, संसारभरि छ ट्रेड युनियनहरू, मजदूरहरूको आफ्नो हक हितको रक्षाको लागि लोकतन्त्रमा राज्यले दमन गर्यो भने त्यसका विरूद्ध संघर्ष गर्नकै लागि बनेको ट्रेड युनियन, सौदाबाजी गर्नकै लागि बने हो, विश्वव्यापी बने हो, सबै लोकतान्त्रिक मुलुकमा छ, त्यसकारणले त्यसलाई मर्यादित, पारदर्शी र जवाफदेही पो बनाउने त, तपाईँलाई त्यसलाई खारेजै गरिदिने, त्यसलाई पार्टीहरूले नि विकृति गरे भने पार्टीहरू नि खारेज गर्नु पर्यो नि त, कस्तो कुरा गरेको, पार्टी खारेज गर्नु परेन त, पोलिटिकल पार्टीहरू नि खारेज गर्ने निर्दलीय व्यवस्थामा जान खोजेको देखिन्छ नि त्यसले कालान्तरमा त, त्यसकारणले कुनै संगठनले गलत गर्छ भने त्यसलाई त करेक्सन पो गर्ने हो त, कानूनी दायरामा ल्याउने हो, त्यसलाई खारेज गर्ने होइन के, त्यसकारणले सरकार चाहिँ गैर लोकतान्त्रिक तरिकाबाट अगाडि बढ़िराखेको हुनाले हामीले त्यो केही नेपाल ऐन केही नेपाल कानून संशोधन गर्ने अध्यादेशलाई पनि अस्वीकृतिको सूचना हामीले हालेका छौं, हामीलाई लाग्छ त्यो कुरामा पनि हामी अस्वीकृतिमा सफल हुन्छौं, अरू हामी गर्दैनौं, सरकारले काम पनि गर्नुपर्छ भन्ने हिसाबले सरकारलाई सुविधा हामी दिन्छौं।
1: अब हामी संसदप्रति सांसदहरूको उत्तरदायित्व र जनताप्रति सांसदहरूको उत्तरदायित्वको विषयलाई अलिकति अगाडि बढ़ाउ। खासमा संसदमा सांसद भएर आइसकेपछि यहाँले चुनावमा गरेका वाचाहरू र पूरा गर्नुपर्ने दायित्वको विषयहरू र जनताका सवालमा भर्खरै संसद शुरू भएको छ, यसलाई धेरै त्यति धेरै महत्वका साथ हामीले विषयहरू उठ्दैनन् भन्न त पाइएन, तैपनि अझै धेरै लामो समय चाहिँ छ यहाँको कार्यकाल, त्यो हिसाबले चाहिँ अहिले पछिल्लो समय देखिएको संसद संसदीय गतिविधि र एउटा सांसदले जनताप्रति निभाइरहेको उत्तरदायित्वको हिसाबले चाहिँ यहाँले के गरिरहनु भएको छ अहिले?
0: मैले पहिलो कुरा सांसदको भूमिकामै जाउँ, सांसदको भूमिका मुख्य गरी पहिलो त कानून निर्माण हो, कानून निर्माण भनेको संविधान संशोधनदेखि कानून निर्माण र कानूनहरू संशोधनसम्मका कुराहरू पर्छन्, सरकारका नीति कार्यक्रम र बजेटमाथि आफ्ना धारणाहरू राख्ने र त्यसलाई पारित अथवा स्वीकृत अस्वीकृत गर्ने सम्मका कुराहरू पर्छन्, ती कुराहरूमा अब विधेयकहरू ल्याउने प्रस्तावहरू ल्याउने काम सरकारको हो, म अहिले प्रतिपक्षको रोलमा छु, त्यसकारणले त्यसमाथि आफ्ना धारणा राख्ने काम प्रभावकारी ढंगले गरि नै राखिएको छ, संसदका हरेक बैठकहरूमा उपस्थित भएर त्यसमाथि जनताको भावनाहरूलाई प्रतिनिधित्व हुने गरी मैले बोली नै राखेका छु पहिलो कुरा। दोस्रो कुरा, सांसदले आफ्नो निर्वाचन क्षेत्रको र देशको समस्याको पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने र त्यस सम्बन्धी कानून निर्माण गर्ने अथवा समस्याहरू समाधान गर्न कार्यक्रमहरूको विकास गर्ने कुराहरू सांसदले प्रतिनिधित्व गर्ने हो, त्यो काम पनि मैले गरिराखेको छु। मैले सिन्धुपाल्चोक जिल्लाको विकास निर्माणको सवाल होस् अथवा बाढ़ी पहिरोबाट भएका क्षतिहरूको पुननिर्माण र संरक्षणको सवाल होस् अथवा देशमै आएको किसानहरूका समस्याहरू हुन् ती समस्याहरूलाई मैले संसदमा बोली नै राखेको छु, उठाइ नै राख्दैछु र एउटा सांसदले गर्नुपर्ने भूमिकाहरू निर्माणमा गरि नै राख्नेछु। अर्को कुरा, विकास निर्माणको प्रतिनिधित्व पनि हो सांसद, हुन त सांसदले विकास निर्माण गर्ने हो र भन्ने प्रश्न छ, तर निर्वाचनमा जनताहरूले सांसदसँग पनि हाम्रो बाटो बनाइदिनु पर्यो, धारो बनाइदिनु पर्यो, कुलो बनाइदिनु पर्यो, भवन बनाइदिनु पर्यो, मन्दिर बनाइदिनु पर्यो, गुम्बा बनाइदिनु पर्यो, सरकारबाट बजेट ल्याउनको लागि सहयोग गरिदिनु पर्यो भन्ने कुराहरू माग राखेकै हुन्छ, त्यो जनताको मागको प्रतिनिधित्व गरेर कसले गर्ने त, त्यहाँ अर्को को प्रतिनिधि छ त, जनताको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व को हो त भन्दा त्यही सांसद हो नि त, त्यसकारणले हामीले सरकारका निकायहरू मन्त्रालयहरूमा ती जनताका विकास निर्माणका आयोजनाहरू पेश गर्ने काम पनि गर्नुपर्छ, त्यो काम पनि मैले गरेको छु।
1: अब हामी पार्टीको विषयमा अलिकति कुरा गरौं, अब यो जेएनजी आन्दोलनपछि सम्भवतः तपाईँहरूको पार्टीका अध्यक्षज्यूले आफू अध्यक्ष नभएको र पार्टीको संयोजकका रूपमा अगाडि बढ़ने भनेर घोषणा पनि गर्नुभयो र अहिले सोही अनुरूप पनि विभिन्न दलहरूसँग यहाँहरूको एकता छ, कार्यगत एकताको रूपमा अगाडि बढ़िरहनु भएको छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पार्टीभित्र नेतृत्वको विषयलाई कसरी लिइरहेछ, अनि त्यसै गरी चाहिँ युवा नेतृत्वको सवालहरू कसरी अगाडि बढ़िरहेछन्, र अहिले दुईजना शीर्ष नेताहरूले पार्टीलाई चलाइरहनु भएको जस्तो देखिन्छ, होइन? यो हिसाबले चाहिँ समग्रमा अहिले दलभित्रको अवस्था के छ?
0: नेपाली कम्युनिष्ट पार्टीले जेएनयू आन्दोलनपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट अथवा प्रगतिशील वामपन्थी शक्तिहरूलाई एकता गर्नुपर्छ भन्ने एउटा अभियान शुरू गर्यो। संख्यात्मक गुणात्मक दुवै हिसाबले त्यो धेरै नै ठूलो नभए पनि सन्देशको हिसाबले त्यो ठूलो हो। त्यसको त्यसले दिन खोजेको सन्देश के हो भने कम्युनिष्टहरू वामपन्थीहरू र प्रगतिशील शक्तिहरू एक ठाउँमा आउनुपर्छ अब देश निर्माणको लागि भन्ने एउटा अभियान र एउटा सन्देश हामीले दिन खोजेको र हामी निरपेक्ष हिसाबले नेपालमा कम्युनिष्ट पार्टीको एकता हुनुपर्छ भन्ने पक्षमा छौं। त्यसपछि गठित भएको हाम्रो पार्टीमा विभिन्न घटकहरू र व्यक्तिहरू जोड्दाखेरि नेतृत्वको ठूलो टीम ओल्ड जेनेरेशनको भयो र त्यो जेनेरेशनले मात्रै अहिलेको राजनीतिको बागडोर सम्हाल्न गाह्रो हुन्छ। त्यहाँ अनुभव त छ तर ऊर्जा र गति दिनको लागि युवाहरूको पनि आवश्यकता पर्छ भन्ने कुरा हामीले पार्टीभित्र छलफल चलाएका छौं र पार्टीले महाधिवेशन गरेर त्यसलाई सम्बोधन गर्ने भनेर महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। अहिले एकताको सन्दर्भमा धेरै चुस्त कार्य समिति बनाउन नसकिने भएको कारणले र युवाहरूको प्रतिनिधित्व पनि मनोनित गरेर लानु पर्यो। अहिले त इलेक्सन त छैन, महाधिवेशनमा भित्र इलेक्सन हुँदैन अगाडि। यो अवस्थामा चाहिँ कसरी सेलेक्सन गर्ने त युवाहरूलाई भन्ने एउटा जटिल अवस्था भएको कारणले केन्द्रीय कार्यकारी संयोजन समितिमा युवा प्रतिनिधित्व अहिले छैन। त्यसको मेकअप हामीले नेतृत्वहरूलाई अनौपचारिक बैठकहरूमा भेटघाट गरेर युवाहरूको टीमले सुझावहरू दिइराखेका छौं र पार्टीका निर्णयमा हाम्रो पनि अपनत्व छ, हाम्रो पनि त्यहाँ भूमिका अहिले पनि छ। र अब हामी तपाईँले भने जस्तै हामी के भन्छौं भने 3-in-1 को प्रिन्सिपल छ हाम्रो। वृद्ध अथवा ज्येष्ठ, प्रौढ र युवा, युवामा अहिले नवयुवा पनि हुन्छ, जेएनयूपछि नवयुवा सहितको हरेक कमिटीमा त्यो तीनै पुस्ताको प्रतिनिधित्व हुने गरी नेतृत्व विकासको श्रृंखला अगाडि बढ़ाउनुपर्छ भन्ने हिसाबले छलफल गरिराखेका छौं र महाधिवेशनसम्म जाँदाखेरि संगठनमा पनि नयाँ विकास गर्ने, नीतिमा पनि नयाँ विकास गर्ने र अनुभवी जेनेरेशनका र योगदान दिएका नेताहरूलाई सम्मानित हुने र उहाँहरूको भूमिका कुनै न कुनै रूपमा सक्रिय रूपमा नै लिइराख्ने एउटा मेकानिजमको पनि विकास गर्ने र कार्यकारी समिति चाहिँ अलि युवा बाहुले र नयाँ जेनेरेशनलाई नेतृत्वमा विकास गर्ने गरी लाने भन्ने हिसाबले नेतृत्वले नै छलफल गरिराख्नु भएको छ, हामी पनि त्यसमै छलफल गरिराखेका छौं र जे हुन्छ अब नेपाली कम्युनिष्ट पार्टीको आउँदो मंगिरमा हुने महाधिवेशनमा निर्वाचनका माध्यमबाट चुस्त कमिटीहरू निर्माण हुन्छन्, निर्वाचनका माध्यमबाटै केन्द्रीय कार्यकारी समिति पनि निर्माण हुन्छ।
1: सम्भावना देखिन्छ?
0: सम्भावना पनि छ, हामी गर्ने पनि त्यही हो, हामी योजनामै छौं, सम्भावना मात्रै होइन, हामी त्यो कार्य त्यो गर्ने योजनामा छौं। यथा अवस्थाबाट अहिलेको राजनीति नेतृत्व हुँदैन, म जतिसुकै सक्षम अथवा क्षमतावान अथवा योग्य मलाई लागे पनि मेरा पछाडिको जसलाई मैले प्रतिनिधित्व गर्ने उसलाई नलागेपछि के हुन्छ? त्यसको त अर्थ रहेन, मलाई मात्रै लागेर त भने नि त। त्यसकारण अहिलेको जेनेरेसनले के भन्यो भने नयाँ चाहियो भन्थ्यो कि, त्यसकारण म व्यक्तिमा अहिले गइन, पुरानो जेनेरेसनका लिडरहरू पनि आउनुहुन्छ, नयाँ जेनेरेसनमा पनि जानुहुन्छ कि, मिश्रित खालको संगठन बन्छ जसलाई यो ठिकै हो भन्ने आम नागरिकलाई लागोस्, त्यस्तो खालको लाग्ने पार्टी कमिटी हामी बनाउँछौं।
1: हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धन्यवाद।
0: धन्यवाद।
2: संसदमा प्रतिपक्षी दल र प्रतिपक्षी दलका सांसदको भूमिका अनि बुझाइका बारेमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग गरिएको यो संवादसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: भएको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 3 गते आइतबार, मे 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको प्रतिपदा तिथि, विश्व दूरसंचार दिवस, विश्व उच्च रक्तचाप दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: किमाथाङकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुची च्याउले मूल्य पाएन, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
1: भाडाको इन्जन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोडौं घाटा, कांग्रेसमा 60-40 भागवण्डा गर्न देउबा र कोइरालाको माग, एमालेको सचिवालय बैठक भोलि, कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा।
2: भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प, इजरायलले थप 2300 केयर गिभर लैजाने, जाजरकोट भूकम्प पछिको पुनर्निर्माणका लागि सरोकारवाला बीच सकारात्मक संवाद।
1: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द, अमेरिका इरान शान्तिवार्ता पहलका लागि पाकिस्तानका विदेश मन्त्री तेहरानमा, हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
2: र आईसीसी विश्वकप लीग 2 अमेरिकामाथि नेपालको शानदार जीत, गोलकिपर अञ्जिला तुम्बापोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा, काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहको पुनर्संरचनाको लागि सरकारले थालेको तयारीको प्रसंग।
1: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या, सीमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या, सीमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि छ।
2: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरोकारवाला निकायले गरेका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ़दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ़न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालिकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ। मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो नै छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ। यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ। केन्द्रीय बैंकले ब्याजदरमा करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन। चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाई छ। यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोडिएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई 10 बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो। पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ। यस्ता आदेश जारी भए पनि रिट निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च उच्च र जिल्ला अदालत नियमावलीमा संशोधन गर्नुपर्ने भनिएको छ, जसमा अन्तरिम आदेश वा अल्पकालीन अन्तरिम आदेश जारी भएको महिनाभित्रै अन्तिम आदेश आउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले अन्तिम आदेश दिएको र 2 महिनाभित्रै अन्तिम आदेश हुनेछ र ढिलाइ हुने छैन यसको लागि अन्तरिम आदेश जारी भएको मुद्दाको निरन्तर अनुगमन र सुपर्यवेक्षण गर्ने व्यवस्था हुनुपर्ने, अन्तरिम आदेशबाट अर्को पक्षलाई क्षति पुगेको अवस्थामा प्रचलित कानून बमोजिम क्षतिपूर्ति बिहोर्ने व्यवस्था गर्ने र वैकल्पिक उपचारको व्यवस्थाको प्रयोग बारेमा पनि सुझाव दिइएको छ।
1: कांग्रेसमा पटक पटक देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट समेत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधि गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष विनय तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिको काम अघि बढ़ाइएको हो। सभापति थापाले काठमाडौँ महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधि गर्दै गत 1 वैशाखमा अभियान शुरू गर्नुभएको थियो। क्रियाशील सदस्यता अध्यावधि र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधिक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 दिन पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 दिन पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
2: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवालाबीच सम्वाद शुरू भएको छ। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबार विहीन अवस्थामा छन्। 2079 कार्तिक 17 राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम शुरू भए पनि अधिकांश स्थानमा पुनर्निर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढ़ाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर सम्वाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नै हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ हो। अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेला काइसी अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़क सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था,
5: यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
2: किमाथाङकामा पहिलो पटक ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुच्ची च्याउले मूल्य पाएन, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
8: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: भाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। काठमाडौँका ठूला अस्पताल वीर टिचिङ पाटनमा मात्र होइन बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन। सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीड़भाड़ हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ। त्यस्तै बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने आफ्नो इन्जन मरमतका नाममा थन्काएर भाड़ाको इन्जन चलाउँदा निगमलाई करोड़ौं घाटा शीर्षकमा पवन तिमल सिन्हाले खबर लेख्नु भएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको न्यारोबडी एयरवर्क्स E320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाड़ाको इन्जन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ। एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाड़ाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोड़ौं घाटा भएको हो। त्यस्तै सरकारको स्वीकृत बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब शेयर लगानी शीर्षकमा भित्र पृष्ठमा खबर छ भने 8 महिना पुग्ने चिनीको मजदात शीर्षकमा खबर प्रकाशित छ। मा 8 महिनाको माग धान्य चिनी मौजात रहेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ। त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर प्रकाश छ। भित्रीपृष्ठमा अर्को खबर 100 रूपैयाँ भन्सार सीमा बारे सर्वोच्चको आदेश, प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि भित्र पृष्ठमा प्रकाशित छ।
2: गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोला नाला नदी र सड़क किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनामनगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिश गरेको 3 दशक भन्दा बढ़ी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ भने अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्णा प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय परसार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला 2 भाइलाई घर स्कूल गराउनुपर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुष्मा चेपाङ 6 पढ्न नजिक स्कूल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपन्नामा कांग्रेसमा 60-40 भागवण्डा गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भित्ता नाकाबाट दिनको 2-3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरूद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बंगलादेश जाला शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रतिकिलो 43,000 रूपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रतिकिलो 9-13,000 रूपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित देखिएका छन्। किमाथाङकामा ट्रयाक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले संखुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लकी ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवको आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउ सराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा पश्चिम एशिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन् अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला शिलामा नाम लेखाउन सीटी स्क्यान उद्घाटन भोलिपल्टै बन्द शीर्षकमा पनि यो खबर मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेको छ। यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकास्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम अवस्थामा स्थगित गरेको जनाइएको हो। यो निर्णय विशेष गरी दोस्रो ब्रिगेड लड़ाकु टोलीसँग सम्बन्धित रहेको पनि बताइएको छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्तिवार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाका देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता शुरू भएको छ। फेब्रुअरी 28 अमेरिका र इजरायलसँग युद्ध शुरू भएता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ।
2: साझा खबरमा अब खेल खबर। तीन खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तिलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग दुईको घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरूद्धको प्रदर्शनबाट खुशी भएको खेलाड़ी भुर्तेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अञ्जिता तुम्बा पोसुब्बाको कप्तानीमा साप महिला च्याम्पियनशीप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल संघ इन्फाले भारतमा आई लीग खेलिरहेका अञ्जिलाको कप्तानीमा 23 सदस्यीय टीमको घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपबाट शुक्रबार मात्रै 2 महिनापछि निलम्बन फुकुवा भएपछि नेपालले ढुक्क भएर प्रतियोगिता खेल्ने माहौल बनेको हो। र नेपाल भलिबल संघ एनभीएले 6 नयाँ खेलाड़ी समावेश गर्दै काभा महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा गरेको छ। एनभीएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुन्नालाई दिएको थियो। 14 सदस्यीय टीममा 6 खेलाड़ी नयाँ छन्। प्रतियोगिता जेठ 8 15 गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा आयोजना हुँदैछ, जसमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
1: सड़क ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमनेट, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब सड़क सुरक्षाका कुरा। बढ़दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सड़क ऐन संशोधनको तयारी गरेको छ। यसका लागि भएका संवाद, परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग कुराकानी गरेका छौं।
7: पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ, होइन? यो अन्तिम चरणमै छ।
8: कस्तो छ व्यवस्था ऐनमा के के ल्याउनु?
7: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिच्नेकोलाई चाहिँ कड़ा भन्दा कड़ा कार्यवाही हुने हिसाबले, र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो।
8: यसले के गर्छ?
7: आजको दिनमा हेर्नुभन्दा 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्। सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ। त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको।
8: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिराखेको छ?
7: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ। अब परिषद आफैले सबै काम गर्ने होइन, ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याछ भने कार्यवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ। सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चालक अनुमति प्राप्त गर्ने परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ, र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ। भनेपछि उसलाई त्यो त मिल्दैन नि त। सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो, तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
8: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
7: मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले, सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त, होइन? मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौं भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त।
9: पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: गिमाथानकामा ट्राक्टर पुग्दा स्थानीयले मनाए उत्सव। गुची च्याउले मूल्य पाएन। अति कम विकसित मुलुकबाट स्तर उन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
9: भाड़ाको इन्जिन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा। कांग्रेसमा 60-40 भागबन्दा गर्न देवबार कोइरालाको माग। एमालेको सचिवालय बैठक भोलि। कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा।
6: भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प। इजरायलले थप 2300 केयरगिभर लैजानी। जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि सरकारवाला बीच सकारात्मक छलफल।
9: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द। अमेरिका इरान शान्ति वार्ता पहलका लागि पाकिस्तानी मन्त्री तेहरानमा। हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
6: र आईसीसी विश्वकप लीग 2 अमेरिकामाथि नेपालको शानदार जीत। गोलकिपर अञ्जिला तुम्बा पोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा। काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा बढ़दै गरेको महँगी, जसका कारण नागरिकले खानेकुरा किनेर खान नसक्ने अवस्था आएको तर्फ पनि व्यङ्ग गर्न खोजिएको छ। एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही व्यक्तिहरू छन्, दुईजना एकातर्फ र एकजना बालक जस्ता देखिने व्यक्ति अर्कोतर्फ छन्, र ती दुईजना मध्ये एकजनाको हातमा पत्रिका छ। महँगी दर बढ़ेको बढ़े शीर्षक लेखिएको छ पत्रिकामा, र नजिकै रहेका अर्का एकजना महिला छन् जो अभिभावक जस्ता देखिन्छन् नजिकै रहेका बालकको, र बालक निकै आक्रोशित अवस्थामा देखिन्छन्। आफूले भनेको जस्तो खान नपाएको जस्तो त्यहाँ देखिन्छ भने नजिकै रहेका उनको अभिभावक जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, र नजिकै उनको हातमा केही खानेकुराको तस्विरहरू पनि छ। अब खानेकुराको चित्र हेरेर खाएको जस्तो गर्ने हो है बाबु।
6: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पोखरामा
1: इन्टरनेसनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार एस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-94, 98-4-76-39-691।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
2: कसरी ज्ञान भएको छ
3: अब अहिले लोकतन्त्र भनेको संवाद हो, एउटा होइन लोकतन्त्रको एउटा ठूलो पाटो भनेको संवाद हुनुपर्छ, किनभने तपाईँले संवादले नै समस्याको समाधान निकाल्छ। तपाईँ छलफल हुन्छ, बहस हुन्छ।

0: यसमा पनि एउटा संस्कार हुन्छ, त्यसलाई चाहिँ कता कता अहिले अब हेर्नुहोस् न, म एउटा त्यसको विरोधी होइन, हुन त हाम्रो पार्टीको नेताहरूले माग राख्नु भएको छ, तर हामीले अख्तियार बनायौँ, अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अहिलेकै सरकारकोमा पनि धेरै संस्थाहरू डुप्लिकेसन भए, फजुल खर्च भयो, यसलाई घटाउनु पर्यो भन्ने फेरि अहिलेकै सरकारको कुरा आएको छ। यता अब अख्तियार सँगै छँदै फेरि अर्को के सम्पत्ति छानबिन आयोग गठन गर्यो, यो बाबा त्यही अख्तियारलाई विशेष एउटा नीति कानून बनाइदिएर अब यो 46 सालदेखिकै फेरि छानबिन गर भनेर दिएको भए त्यही अख्तियारले गर्थ्यो। र अख्तियारमा तपाईँलाई मान्छे मन परेन भने अर्को मान्छे लिएर आउनुहोस् होइन, त्यसमा कानूनमा भएका सुधारहरू त्यही कानूनका सुधार गर्नुहोस् होइन। अब फेरि तपाईँ अर्को आयोग गठन गर्नुहुन्छ, भोलि त्यो आयोगले आएको ल्याएको चिज छानबिन गर्न कारवाही गर्न अर्को आयोग गठन गर्नुहुन्छ। एउटा मैले म विद्यार्थीलाई पढाएको थिएँ कि आज अफ डिसम्यानेजमेन्ट भन्थ्यो कि, तपाईँलाई काम गर्ने मन छैन भने अनेक किसिमको आयोग गरिदिनुहोस्, त्यसले रिपोर्ट ल्याउँछ अनि अर्को आयोग गर्नुहोस् त्यसले रिभ्यू गर्छ। यसरी संस्था त संस्थालाई यसरी एउटा उदाहरण मात्रै थियो होइन, मैले भने सबैको छानबिन हुनुपर्छ, त्यसमा कुनै दुविधै छैन, तर हामीले त्यत्रो संरचना बनायौँ, अख्तियारले कति मान्छे पूर्व मन्त्री पूर्व सचिवहरू होइन उच्च पदस्थ राजनीतिज्ञहरू कतिलाई चाहिँ अब कति निष्पक्ष गर्यो कति स्वच्छ गर्यो त्यो आफै बहसको विषय होला, तर छानबिन गरेर सजाय त दियो नि त होइन। अनि तर त्यसै संस्थालाई भोलि यो बनाएर लानुपर्ने, अब अर्को कार्यदल संस्था अहिले गठन गरेको छ, हुन त अदालतमा त्यसबारे बहस छ, त्यो आयोगले काम पनि गर्न थालिसकेको छ, तर त्यो आयोगलाई त्यही अख्तियारभित्रै होइन त्यही अख्तियारकै एउटा अङ्ग बनाएर गरेको भयो भने मैले भन्नुभएको थिएँ एउटा सैद्धान्तिक पाटोमा हामी विचलन भयो भने एडहक किसिममा सदरसभामा यदि हामीले शासन गर्ने शैली अपनाउन थाल्यो भने भोलि त अरू प्रकारका शासक लोकतन्त्रभन्दा अरू प्रकारका शासकीय शैली आउँदाखेरि पनि त ठिकै छ भन्ने एक प्रकारको मानसिकता जुन विकास गर्न थालिएको छ त्यो बडा डर लाग्दो छ।
1: तर अब सरकारले जुन किसिमले आफ्नो एक्सनहरू चालिरहेको छ, एक्टिभिटिजहरू गरिरहेको छ, जनताले त साथ दिइरहेको छ नि अहिले होइन,
0: हजुर
1: जनताको सरकारले
0: जनताले साथ दिएको छन् भनेको जनता त जनताले त अब मानव यो मान्नै पर्छ, किनभने जेएनजी आन्दोलनको पछाडिको कारणहरू विशेष गरी अब पुराना दलहरूले भौतिक पूर्वाधार सामाजिक क्षेत्रमा विकास गरे पनि सुशासनको क्षेत्रमा धेरै कमजोरी गरेको हुनाले युवा पुस्ताले विद्रोह गर्यो, किनभने त्यो सुशासनले जुन एक प्रकारको कुशासन भयो होइन, भौतिक पूर्वाधार र सामाजिक विकास हुँदाहुँदै पनि कुशासनले गर्दाखेरि त्यो प्रतिफल सबैले प्राप्त गर्न सकेनन्, युवामा निराशा भएर यो विद्रोह भयो। र अहिलेको सरकारले पनि यदि संरचनाहरू नबनाइकन, नीति नबनाइकन, यो एउटा लोकतान्त्रिक प्रणालीमा एउटा पद्धतिहरू नबनाइकन तपाईँले प्रदर्शनमा जब शासन गर्न चाहनुहुन्छ र अल्पकालीन रूपमा जनतालाई खुसी पार्न चाहनुहुन्छ भने त्यो दीर्घकालीन हुनै सक्दैन, किनभने पहिलेका सरकारहरूले पनि त हेर्नुहोस् न कर्णालीमा बाटो लाँदाखेरि होइन खुसी भयो नि त होइन, तपाईँ हरेक पहिला 14-15% घरमा बत्ती थियो, जुन गाउँमा बत्ती गयो बत्ती जाँदाखेरि त मान्छे खुसी भयो नि, जब बत्तीको बिल तिर्दाखेरि त्यहाँ दुःख पायो मान्छेले अनि मान्छेमा फेरि निराशा आयो, त्यसले अल्पकालीन समस्याहरू अल्पकालीन रूपमा तदर्थवादमा समाधान गरिदिँदाखेरि जनताहरूको चित्त बुझ्छ, तर त्यति होइन जब तपाईँले प्रणाली बनाउनुहुन्छ अनि त्यसलाई चाहिँ त्यो तिखो हुन्छ कि पेरिनियल हुन्छ त्यो सिस्टम आफै काम गर्छ त्यसले, त्यस्तो प्रणाली बनाएर जब जनतालाई सेवा दिनुहुन्छ त्यो दिगो रहन्छ, मात्र यो तदर्थवादमा गरिएका सेवाले एकचोटि उपलब्धि प्राप्त हुन्छ तर जनतालाई तपाईँले सधैँभरि सेवा दिनुपर्छ नि होइन, त्यस कारणले एक दिन गएर मेडिकल क्याम्प गरेर जनतालाई औषधि गरेर खुसी पारेर त हुँदैन नि, त्यहाँ त जन बिरामी हुने त 365 दिनै बिरामी अस्पताल आउँदाखेरि डाक्टर हुने औषधि हुने सबै जाँच हुने भएन जनता खुसी हुन्छ, एक दिनको हेल्थ क्याम्पले पनि खुसी हुन्छ, तर तपाईँले यो एक दिने हेल्थ क्याम्प अथवा एक दिने भोज लगाएर खुवाएर खुसी पारेमा त जिन्दगी त यसरी देश त यसरी चल्दैन नि, त्यसैले सरकारलाई हाम्रो हो ठिक छ हामी सब सहयोग गर्छौँ सपोर्ट गर्छौँ, सम्पत्तिको छानबिन गर्नुहोस्, यो अव्यवस्थित बस्ती मिलाउनुहोस्, त्यसमा सबैको होइन जनताको पिरमर्का बुझेर अहिले व्यवस्थित रूपमा जनतालाई होइन साँच्चै पीडितलाई असर नपर्ने गरी मिलाउनु छ, यसमा सबै नेपाली काँग्रेसको समर्थन साथ पनि रहन्छ। तर सबै अलिकति प्रणाली बनाएर त्यस प्रणालीलाई सञ्चालन गर्ने, पारदर्शी रूपमा सञ्चालन गर्ने कानून, नीति, नियम, त्यसको क्षमता बढाएर त्यसमा काम गर्ने मान्छेहरू, दक्ष मान्छेहरू छानेर यसरी गराउनुहोस् कि त्यो दीर्घकालीन रूपमा त्यो आफै रेगुलर रूपमा सञ्चालित होस्, यो प्रदर्शवादले चाहिँ धेरै
1: लामो समय काम गर्दै। हस् गोविन्द राज पोखरेलज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्
1: धन्यवाद। जय नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल आजले श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क डिश होम फाइबर नेट
4: यति बेला हाम्रो बीचमा वाचम प्रवीण पण्डित दिन बन्धु पोखरेल हुनुहुन्छ गुरु यहाँलाई नेपाली बहसमा हार्दिक स्वागत छ नमस्कार
5: नमस्कार हार्दिक धन्यवाद हजुर यहाँ सबैलाई सम्मान छ अभाव छ प्रेम छ
4: आजबाट मलमास शुरू भयो अधिक मास शुरू भयो यो मलमास के हो यो अधिक मास के हो यसमा चाहिँ के गर्ने के नगर्ने अलिकति बुझाउन गुरु
5: हामीलाई केही कुरा राख्ने अवसर दिनुभएकोमा म हार्दिक सम्मान साधुवाद आभार व्यक्त गर्न चाहन्छु वैदिक धर्म अनुसार कस्तो हुन्छ भने निक्षिमजी यो तिथि बार नक्षत्र युगकरणलाई पञ्चाङ्ग भन्ने चलन छ होइन त्यो पञ्चाङ्गमा हाम्रो सूर्य गतिलाई पनि चाहिँ उत्तिकै सम्मानका साथ हेरेर तिथि अनुसार नीति अनुसार कर्म गरिन्छ सँगै चन्द्रमा आफ्नो चन्द्रमाको गतिलाई पनि हेरेर हामी चाहिँ हाम्रो चाहिँ तिथि अनुसार कर्म गरिन्छ अब हरेक वर्षमा 365 दिन हुन्छ भने चन्द्र मासमा 354 दिनको एक वर्ष हुन्छ त्यसलाई अलिकति गहन ढङ्गबाट बुझौँ त्यो 354 दिनमा 11 दिन कम हुन्छ 365 दिनको लागि त्यो हरेक 3 वर्षमा 1 महिना बढी हुन जान्छ 11 तिनपटक जोड्दाखेरि 33 दिन हुन्छ लगभग 33 महिना जतिमा 32-33 महिनामा चाहिँ यो अधिक मास या तपाईँले भने जस्तो मल मास आउने गर्छ त्यो समयलाई चाहिँ वास्तवमा अहिले त पुरुषोत्तम मास भनेर पनि भनिन्छ अब पश्चिमाहरूले चाहिँ चौरमास अनुसार त्यसलाई लिप इयर भन्ने गर्छन् तर हाम्रो चाहिँ चन्द्रमाको गति अनुसार चाहिँ नीति अनुसार चल्ने हुनाले यो हरेक 32-33 महिनामा आउने यो अलिकति बढी महिना भएको चाहिँ 1 महिना बढी भएको चाहिँ तिथि अनुसारको महिनालाई अधिक मास या अधिक भनेको धेरै या कसै कसैले अब नजानेर पहिले चाहिँ मल भनेको विकारयुक्त यो फालिएको काम नलाग्ने महिना भनेर मलमास भन्ने चलिन्छ तर अहिले साक्षात पुरुषोत्तम भगवान्ले यो समय चाहिँ मेरो समय हो यो महिनालाई मेरो आफ्नो महिना मान्छु त्यसको अधिष्ठात्री पुरुष भनेर म बन्छु भनेर भगवान पुरुषोत्तमले चाहिँ यसलाई स्वीकार गरेको महिना हुनाले यसलाई पुरुषोत्तम महिना पनि भन्ने चलन छ शास्त्र अनुसार यही अनुसार आजबाट चाहिँ अब अर्को कुरा के छ भने यसमा जान्नै पर्ने कुरा चाहिँ एकै महिनामा दुईटा औँसी पर्यो भने फेरि पनि दोहोऱ्याएर भन्छु म एकै महिनामा दुईटा औँसी पर्यो भने त्यो दुईटा औँसी पर्दाखेरि पर्छ यो महिना जस्तै आज औँसी परिया छ हिजो औँसी हो अनि जेठको महिनामा अर्को पनि औँसी पर्छ अनि त्यसलाई चाहिँ अधिक मासको रूपमा चाहिँ हामी गणना गर्ने चलिन्छ यही अनुसार हाम्रो पूर्वी धर्म दर्शन अनुसार पञ्चाङ्ग निर्णय अनुसार चाहिँ आजबाट प्रारम्भ हुने लाई अधिक मास भन्ने चलिन्छ
4: एउटा गुरु जस्तो अब यस वर्षको अधिक मास पुरुषोत्तम मास वा मलमास कुन राशिका व्यक्तिका लागि विशेष शुभ वा चुनौतीपूर्ण मानिन्छ
5: यो विशेषत सबै राशिका व्यक्तिहरूलाई यो चाहिँ यो राशिको राशि भन्दा पनि सबैका लागि एउटा चुनौतीपूर्ण अनि अवसरको रूपमा पनि यसलाई लिइन्छ चुनौतीपूर्ण यो मान्यतामा चाहिँ हामी चाहिँ नित्य कर्म चाहिँ गर्न मिल्यो अब नैमित्तिक कर्महरू त्यस्तो कर्महरू गर्ने चलन छैन यसमा जस्तो कि यो विवाह व्रतबन्ध अन्य किसिमका कर्महरू चाहिँ आवश्यकता पुराण लाउनु पर्यो भने यस्ता कर्महरू नगर्ने चलन छ. नित्य उपासना पद्धति सबैले गर्नै मिल्छ, यो राशि ऊ राशि भन्ने हुँदैन. र यसमा चाहिँ विशेष त अझ साधनाका हिसाबले यो महिना चाहिँ उत्तम महिना मानिन्छ. पुरुषोत्तम भगवान भनेको साधनाको अधिष्ठात्री शक्ति, विशेष चित्त बुद्धि मन अहंकार हाम्रो चारण अन्तकरण हुन्छ, त्यो अन्तकरणको शुद्धिकरणको चाहिँ अधिष्ठात्री शक्ति भएको हुनाले भगवान पुरुषोत्तमको लागि ध्यान साधना योग इत्यादि यो महिनामा असाध्य उत्तम मानिन्छ. सबै राशि सबै नक्षत्र भएका व्यक्तिहरूले चाहिँ त्यो किसिमको साधना गर्ने, नैमित्त कर्मलाई नै छोड्ने र नित्य कर्म चाहिँ आफूले गर्दै आएका कर्महरू गर्न मिल्ने, व्रत प्रारम्भ गर्न मिल्ने, तर व्रत चाहिँ विश्वमा व्रत चाहिँ गरिआएको व्रत गर्न मिल्ने र व्रत चाहिँ प्रारम्भ गर्न नमिल्ने भन्ने पनि यसमा चाहिँ नियम रहेको छ. त्यसले गर्दाखेरि हामी सबैका लागि यो मास चाहिँ अत्यन्त उत्तम.
4: एउटा कुरा कि जस्तो अब धेरैलाई यो क्युरियोसिटी हुन सक्छ, अधिक मासमा विवाह व्रतबन्ध गृह प्रवेश जस्ता मांगलिक कार्य नगर्नुपर्नेका मुख्य कारणहरू, जस्तो नयाँ काम गर्न नमिल्ने यसका मुख्य कारण, यसको ज्योतिषीय आधार चाहिँ के हो?
5: अब यसको ज्योतिषीय आधार चाहिँ एकै महिनामा दुईटा औँसी पर्छ भनेर यो अलिकति अशुभ मानिन्छ. यो विषयलाई चाहिँ चन्द्रमाको हिसाबले पनि यो चन्द्रमाको प्रभावलाई हेर्ने भनेदेखि हरेक 48 दिनमा चन्द्रमामा एक किसिमको असाध्यै ठूलो दशा आउँछ, अनि त्यसले गर्दाखेरि चाहिँ 48 दिनमा तीनपटक दशा आउँछ चन्द्रमामा. यो चाहिँ ज्योतिषीय हिसाबबाट पनि वैज्ञानिक हिसाबबाट पनि, र यसले गर्दा अब एक महिना झन्डै 16-32 दिन जतिको महिनामा यो अधिक मास पर्ने हुनाले दुईपटक यो किसिमको चाहिँ चन्द्रमालाई त्यो किसिमको दशा प्रभाव ग्रह नक्षत्रमा प्रभाव गर्ने पार्ने हुनाले चाहिँ हरेक ग्रह राशि नक्षत्रका व्यक्तिहरूलाई चाहिँ चन्द्रमाको चाहिँ चन्द्रमा भनेको मनको देवता, मनको प्रभाव चाहिँ हरेक व्यक्तिलाई रहने हुनाले अलिक मानसिक अशान्ति हुने हिसाबबाट त्यस्ता नित्य नैमित्तिक कर्महरू, विवाह व्रतबन्ध मांगलिक कर्महरू, गृह प्रवेशहरू चाहिँ नगर्ने चलन छ. यो चाहिँ असाध्यै वैज्ञानिक पनि कृषि हिसाबले पनि उत्तम छ. त्यसले गर्दा अब अरू साधनाका हिसाबले ध्यान साधना अनि उपासना चाहिँ गर्न मिल्यो होइन, तर चाहिँ अन्य कर्म मांगलिक कर्म यहाँले भने जस्तै त्यो कर्म चाहिँ नगर्ने चलन छ.
4: जस्तो पुरुषोत्तम मासमा भगवान विष्णु वा नारायणको पूजा किन विशेष महत्वपूर्ण छ? यो चाहिँ
5: भगवान विष्णुकै आराधना गरेर यो मलमास भनेर सबैले हेला गरेको महिना, त्यो मलमासले चाहिँ पछि गएर भगवान विष्णुकै आराधनाको माध्यमबाट पुरुषोत्तम भगवानको दर्शन गरेको हुनाले भगवान विष्णुले नै त्यो मलमासलाई च्यापेर तिमीलाई भगवान पुरुषोत्तमको दर्शन गराउँछु अनि पुरुषोत्तम भगवानको कृपा प्राप्त महिनाको रूपमा तिमीलाई चाहिँ अगाडि बढाउँछु भने हुनाले त्यो विशेष त मलमासले भगवान विष्णुको आराधना गरेको भन्ने पौराणिक आख्यान पनि छ, यसका चाहिँ शास्त्रीय मान्यताहरू पनि छन्। त्यसले गर्दाखेरि पुरुषोत्तम महिनामा चाहिँ अरू देवताभन्दा भगवान विष्णुको उच्च स्थान भएको भनेर यसरी भगवानको चाहिँ असाध्य उपासना, ध्यान, व्रत, साधना इत्यादि गर्ने चलन्छ।
4: जस्तो यो राष्ट्रकै कुरा गर्ने हो भने, देशकै कुरा गर्ने हो भने पनि देशले पनि केही नयाँ कामको थालनी गर्ने होला, सरकार सत्ता सञ्चालनका क्रममा पनि होइन विभिन्न नयाँ कामहरू गर्नुपर्ने होला, मांगलिक कामहरू होला नि, होइन यसमा पनि यसले असर गर्छ मलमासमा?
5: मैले चाहिँ के भन्ने गर्छु भने, यदि सरकारले कुरा सुन्छ भने, अहिले यो हुन त यो सरकारको आफ्नो बाध्यता होला, वैधानिक बाध्यता पनि होला, यो बजेट चाहिँ जेठ 15 गते ल्याउने भन्ने जुन एउटा परम्पराको थालनी
4: हो, जेठ 15 गते त बजेट आउँछ, अहिले त अब त हामी मलमासमा छौं,
5: यो असार महिनामा सार्दाखेरि चाहिँ उत्तम हुन्छ भन्ने मेरो सरकारलाई एउटा अनुरोध पनि, एक किसिमको चाहिँ सरकार सञ्चालकहरूलाई सुझाव पनि रहेको छ. यो अवस्थामा यो मलमासको समय या चाहिँ पुरुषोत्तम मासको समयमा चाहिँ एउटा मांगलिक शुभारम्भका कार्यहरू, यो अर्को वर्षको बजेटको घोषणाका कार्यहरू चाहिँ नगर्न पाए हुन्थ्यो भन्ने मेरो अनुरोध
4: हो. होइन, बजेट सार्दाखेरि असारमै ल्याउँदाखेरि उत्तम हुन्छ गुरु, यसमा चाहिँ यसका केही त्यस्ता कारणहरू दिन सक्नुहुन्छ तपाईँ?
5: मैले चाहिँ मैले अघि नै भनिहालेँ, मांगलिक कर्मका लागि अब ग्रहको नक्षत्रको, विशेष त ग्रह नक्षत्रमा चाहिँ चन्द्रमाको प्रभाव सिधै रहने हुनाले चन्द्रमासका हिसाबले नै हामीले चाहिँ पूर्वी दर्शन अनुसार यो अधिक मास गर्ने हुनाले यो चन्द्रमा मनसँग सम्बन्धित र हरेक व्यक्तिलाई यसले प्रभाव पर्ने हुनाले चाहिँ यसको निश्चित भूगोललाई पनि प्रभाव पर्ने, त्यहाँमाथि वैदिक सभ्यताको प्रारम्भ भएको यो हिमाल हिमालयन सभ्यता विश्वको सबभन्दा हिमालयन सिभिलाइजेसन सबभन्दा पुरानो सभ्यताको शुभारम्भ भएको वैदिक पञ्चाङ्गको सुरु भएको यो भूमिमा अनि यस्ता माङ्गलिक कर्महरू चाहिँ यही अधिक मासमा नगर्नु पाए हुन्थ्यो। यसले यसै त हाम्रो देशमा विभिन्न घटना परिघटनाहरू भएका छन् भने अब अब नहोस् भन्नका लागि चाहिँ त्यो माङ्गलिक कर्मका लागि चाहिँ असार महिना बजेट ल्याउन उपयुक्त हुन्छ भन्ने मेरो अनुरोध हो।
4: अब यो अधिक मासमा जन्मिएका बाल बालिकाहरूको भविष्य वा ग्रह स्थितिलाई ज्योतिषले कसरी हेर्ने गर्नु भएको छ वा चाहिँ यो अवस्थामा बाल बालिकाहरू जन्मिँदाखेरि के हुन्छ? अब यो जन्मिने र मर्ने क्रम त शाश्वत छ होइन, यो त हुन्छ नै।
5: मनसँग सम्बन्धित हुनाले मानसिक रूपमा अलिक विक्षिप्त भएको अवस्थामा त्यो बेलामा गर्भाधान प्रक्रिया चाहिँ नगर्नु भन्ने नै एउटा नियम हो। यसका केही वैज्ञानिक कारणहरू मैले चन्द्रमा मनसँग सम्बन्धित कुराहरू मानसिक अग्नि पञ्चाङ्ग योगवार नक्षत्र कर्ण इत्यादिको प्रभावको कुरा मैले गरिहालेँ होइन
4: पछिको,
5: त्यसले गर्दाखेरि त्यो बेलामा चाहिँ गर्भाधान प्रक्रियामा संलग्न नहुनु। गर्भाधान प्रक्रिया सम्पन्न भइसकेर एउटा पुंसौन विधिबाट चाहिँ गर्भ रहेर बच्चा जन्मन्छन् भने ती बच्चाको पनि विशेष किसिमको साधना पद्धति र विशेष किसिमको चाहिँ बच्चा जन्मिसकेपछि बच्चाहरूलाई चाहिँ अब नर्नादी कर्म नगर्ने भने होइन गर्न मिल्छ, तर एउटा साधना विधि साधन पद्धतिमा चाहिँ अलिक विधि विधान अनुसार कर्म गर्दा अगाडि बढाउनुपर्छ, जसले गर्दाखेरि बच्चालाई मानसिक रोग नहोस्। अहिले तपाईँले देख्नु भएको छ नि त्यो चन्द्रमाकै प्रभावले अलिक बढी प्रभाव भएको हुनाले अहिले नासाले पनि अमेरिकाको नासाले पनि यो कुरा प्रमाणित गरेको छ। अहिले अधिकांश बच्चाहरूमा अटिजमको प्रब्लम अलिकति मानसिक अस्तव्यस्तताको समस्या पनि धेरै देखिएको छ। त्यसले गर्दाखेरि अलिक सजग भएर अभिभावकहरूले यो बेलामा बच्चा जन्मदाखेरि त्यो किसिमको चाहिँ कर्म गर्दाखेरि पनि सजग हुनुपर्छ भन्ने मेरो मान्यता र मेरो मान्यता भन्दा नि ज्योतिषीय मान्यता नि त्यही रहेको छ।
4: कुनै एउटा कुरा छ नि, अधिक मासमा गरिएको दान पुण्यको फल अन्य महिनाको भन्दा अलिकति फरक हुन्छ भन्ने पनि छ, यो शास्त्रीय हिसाबले यो सही हो सत्य हो?
5: यसो यस्तो छ, मैले अघि नै भने भगवान पुरुषोत्तम पुरुष भनेको चाहिँ आत्मा हो, ज्योति हो, शक्ति हो, जागृति होइन। पुरुष भने छोरा मान्छे छोरी मान्छे भने अब होइन भन्न खोजेको होइन, पुरुष नारी भन्न खोजेको होइन। उत्तम भनेको श्रेष्ठ, आत्मामा श्रेष्ठ, यानि कि परम चेतनामै परम प्रकाशमै परम ब्रह्ममै आत्मिक शक्तिमा सबभन्दा सर्वश्रेष्ठ साधनायुक्त परम चेतनाको महिना भएको हुनाले यो महिनामा चाहिँ परम चेतनालाई सम्झेर आफूभित्र चाहिँ अहम ब्रह्मास्मि यानि कि म ईश्वरी शक्ति हुँ, ईश्वरभन्दा म भिन्न छैन, ईश्वर सागर हो भने म थोपा हो भन्ने भावले जुन साधना गरिन्छ यसका नियमहरू छन्। पुरुषोत्तमसँग सम्बन्धित पुरुष भनेको चाहिँ मैले अहिले भनिहालेँ चेतना ज्योति आत्मा हो। आत्मामा उत्तम चाहिँ आत्माले चाहिँ एउटा वरदान दिएको महिनाको रूपमा यो महिनालाई लिइन्छ। त्यसले गर्दा योग साधना ध्यान दान जप चाहिँ अरू महिनामा भन्दा स्वयं पुरुषोत्तमसँग जोडिएको महिना हुनाले यसमा अलिकति अधिक फल मिल्ने, यसको प्रभाव पनि बढिरहने, मानसिक प्रभाव पनि बढिरहने हुनाले त्यो महिनामा त्यो किसिमका चाहिँ कर्महरू गर्ने चलन छ।
4: र जाँदा जाँदै अन्तमा अधिक मासमा सामान्य मानिसले दैनिक जीवनमा के सावधानी अपनाउनु पर्छ र के गर्दा शुभफल प्राप्त हुन्छ?
5: अनि माङ्गल

0: रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: Bonia. Extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778-778।
3: ल ल, बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: प्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: चाहिन्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 2 गते शनिबार
6: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 2 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674227
7: 24027।
6: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511918।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। आर्थिक पारदर्शिता, मितव्ययिता, सार्वजनिक जमीन संरक्षण अभियान, प्रशासनिक क्षेत्र सुधार, सुशासन कायम, विकास निर्माण लगायतका कामको शुरूआत गर्दै छोटो समयमा धेरै चर्चा कमाएको बालेन्द्र शाह नेतृत्वको सरकार पछिल्लो समय एकाएक आलोचित बनेको छ। प्रधानमन्त्री संसदप्रति उत्तरदायी नबन्नु, सार्वजनिक बहसबाट पर जानु, कम बोल्नु, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उठेर हिँड्नु, संसद हुँदाहुँदै अध्यादेश मार्फत शासन सत्ता चलाउनु जस्ता प्रश्न सरकारमाथि उठेका छन्। केही निर्णयहरूमा अदालतले रोक लगाउनुलाई सरकारले प्रक्रिया नपुर्याई छिटो परिणाम खोजिरहेको संकेतका रूपमा पनि हेरियो। बालेन नेतृत्वको सरकारको सबैभन्दा ठूलो चुनौती भनेको लोकप्रियता र संस्थागत परिपक्वता बीच सन्तुलन कायम गर्नु देखिएको छ। संसद, अदालत, राजनैतिक दल र कर्मचारी प्रशासनसँग समन्वय नगर्दा सरकारलाई केही चुनौती बढ़दै गएको छ। वैकल्पिक नेतृत्वको प्रतीकका रूपमा हेरिएको झण्डै दुई तिहाईको सरकारका प्रधानमन्त्रीले संसद र राष्ट्रपतिलाई अवमूल्यन गरेको विषय अहिले सबैभन्दा बढ़ी आलोचनाको केन्द्रमा छ। प्रधानमन्त्रीको मौनता अहिले ठूलो बहसको विषय बनेको छ। कम बोल्नु व्यक्तिगत स्वभाव हो वा राजनैतिक रणनीति हो भन्ने प्रश्न उठेको छ। प्रधानमन्त्रीको कार्यशैली हेर्दा आशाकै बीच केही चिन्ता पनि पैदा गरेको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा सरकारबाट आम नागरिकको अपेक्षा, सरकारले अहिलेसम्म गरेको काम, प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली, आम नागरिकको सरकारप्रतिको दृष्टिकोण लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल।
2: स्वागत छ लोकराज बरालज्यू, यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। सबभन्दा पहिले प्रधानमन्त्रीकै कुराबाट शुरू गरौं। बालेन शाहको नेतृत्व र शैली, राजनैतिक चरित्र कस्तो प्रकारको देख्नु भएको छ?
3: एउटा त बालेन शाह राजनीतिक कर्मी नै होइनन्, उनी राजनीतिज्ञ होइनन्, उनी एउटा गायक थिए। अब त ऱ्यापर भन्छ क्या, होइन, ऱ्याप गाउने गायक थिए। त्योबाट उनी अलिअलि चर्चित भए बिचरी युवा पिँढीमा, र त्यो आधारमा एकाएक उहाँ मेयर हुनुभयो। अब मेयर किन हुनुभयो भने त राम्रै काम गर्छु भने नि सुधार्छु भनेर इच्छा व्यक्त गरेर होला इच्छा हुनुभयो। अझ मेयरको पनि उहाँले त्यो यदि एउटा काम बाटाघाटा यसो यदि एउटा फुटपाथहरू त बनाएको हो, हामी जस्ता सुविधा भोगीहरूको लागि चाहिँ भयो, खाप गरिब जनताहरूको लागि त्यस्तो भएको जस्तो लाग्दैन। अलिकति स्कुलमा विद्यार्थीहरूलाई पढ्ने वातावरण नगरपालिकाको स्कुलहरूमा भन्ने कता कता सुनेको हो, त्यसमा केही सुधार गर्न खोजेको हो, गरिबहरूलाई हेर्ने अथवा के के स्कुलको शिक्षामा। त्यो बाहेक अब त्यस्तो रूपान्तरण बालेन शाह आएर गरेको जस्तो लाग्दैन। अब तर के भयो, जस्तो उहाँले साधारण समस्या एउटा त्यो फोहोर मैला फाल्ने त्यो समस्या उहाँले सुल्झाउन सक्नु भएन। पछि कुलमान सिंह घिसिङ मन्त्री हुँदाखेरि त्यो अहिलेसम्म उहाँले गरेको एरेन्जमेन्टमा चलिरहेछ। अब अरूतिर चाहिँ उहाँ नगरपालिकाको रूपमा हेर्दा पनि मैले अहिले राजनीतिज्ञ चाहिँ उहाँ हुनुहुँदो रहेछ भनेको कारण के हो भनेदेखि उहाँलाई त्यो मतलबै छैन राजनीति फलानु भन्दाखेरि। अरू नै आफ्नै एक्लै बस्ने, भेटघाटै नगर्ने, घरैमा बस्ने, कहीँसँग कुरै नगर्ने, किन राजनीतिज्ञले त कम्युनिकेटिभ एकाग्रमा कुरा गर्न खोज्छ, आफ्नो कुरा बाहिर लान खोज्छ। अब जस्तै तपाईँहरू जस्तो सञ्चार माध्यमलाई भेट्न खोज्छ, अथवा तपाईँहरूले भेट्नुहुन्छ, तपाईँहरूलाई क्वेसन एन्सर प्रश्नहरूको जवाब दिनुहुन्छ, त्यो उसले त्यो हुन्छ। त्यो एउटा कम्युनिकेसन पनि चाहिन्छ पोलिटिकल लिडरसिपमा, संवाद पनि नभए हुँदैन। संवादै विहीन भइदियो भने त्यो लिडरै हुँदैन। आफ्नो कुरा लानु पर्यो, उसको कुरा सुन्नु पर्यो, ल्याउनु पर्यो। त्यस कारणले बालेनजी राजनीतिज्ञ प्राणी होइनन् भन्ने चाहिँ लागेको थियो। अहिले प्रधानमन्त्री भइसकेपछि उहाँ 1-1.5 महिना पहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनुभयो। के शर्तमा भनेदेखि प्रधानमन्त्री बनाउँछु भन्ने शर्तमा। रवि लामिछानेलाई पनि एउटा यस्तो व्यक्ति चाहिएको थियो जसले चुनावमा चाहिँ आफूलाई आफ्नो पक्षमा धेरै आवास मत भन्ने बालेनकै नाताबाट भन्ने पनि भयो। आफ्नो पार्टीले पनि ल्याउँथ्यो होला यतिको धेरै नल्याए पनि। रवि लामिछानेले पनि 3-4 वर्षमा पार्टी मिहिनेत गरेकै हो। उनी बालेन बिना पनि उसले 2-3 पल्ट चुनाव जिते पनि हो, पहिले पनि जिते हो नि त, त्यही पनि फेरि पनि चुनाव हो। चितवनमा 2 पल्ट उहाँले जितेको हो, होइन यसपालि तेस्रो पल्ट हो क्या त जस्तै अब स्वर्णिम वाङ्लेहरू त्यही रवि लामे छानेकै पार्टीमा लागेर उहाँले पहिले चुनाव जित्नुभयो तनहुँबाट बालेनले मात्रै स्वतन्त्र पार्टीलाई माथि पुर्याएको होइन रविजीको पनि त्यसमा छ उहाँको पनि आफ्नो अब उहाँ पनि त्यस्तै व्यक्तित्व हो तर उहाँभन्दा चाहिँ ऊ अलिकति मिडियामा काम गरेको हुनाले उसलाई देशको समस्या प्रब्लम अलिकति आक्रामक रूपले बोल्ने सारा गर्दाखेरि उसलाई पनि मन पराएर त्यसरी ल्याएको
2: हो
3: एकअर्काको आवश्यकता थियो तर बढी राजनीतिक चाहिँ अलिकति उसको पेसाले गर्दाखेरि पनि रविजी बढी राजनीतिक प्राणी हुन् र अहिले चाहिँ अहिले चुनावपछि पनि उहाँको चाहिँ अलिकति नेतृत्वको अलिकति सौम्य अलिकति परिष्कृत उत्तरदायीपूर्ण खालको विस्तार त्यो लाग्छ मलाई
2: उहाँले अनुभव पनि दिनुभयो
3: अनुभव दिनुभयो तर बालेन शाहले के देखाएको हुनुभयो भने बचकन्ना अब देशको प्रधानमन्त्री संसदीय व्यवस्था भनेपछि त अमेरिकाको राष्ट्रपति पनि राष्ट्रपति त ट्रम्प त दिने पछि बोल्या हुन्छ मिडियासँग लेखिरहेको हुन्छ कहाँ के हुन्छ इन्टरभ्यू दिएर अनेक हुन्छ तर यो संसदीय व्यवस्था चाहिँ प्रधानमन्त्री भनेको चाहिँ एउटा अङ्ग हो संसदको जनतासँग सधैँ डे टु डे घटनासँग चाहिँ त्यसमा चाहिँ संवादमा हुनुपर्छ उसले भनेपछि चाहिँ उहाँको अहिले जुन रवैया देखिएको छ संसदमै उहाँ जुन देखियो राष्ट्रपतिले बोल्दा बोल्दै आफ्नै भाषण उहाँले दिएको भाषण पढ्दा पढ्दै उहाँ उठेर हिँडिदिनु भयो त्यो मर्यादा एकदम विपरीतको कुरा हो एकदम ज्यादै अशोभनीय त्यस्ता कुराहरू अब सांसदै आउँदै नआउने कुरै नसुन्ने खालि कोठामा बसिरहने गर्दाखेरि उहाँ राजनीतिक प्राणी होइन अब के भन्ने मेरो एउटा भनाइ
2: हो अब यसमा यसलाई अब अर्को कोणबाट हेर्दाखेरि जस्तो प्रामजी अथवा सरकारले अहिले एकपछि अर्को केही महत्वपूर्ण निर्णयहरू नागरिकमा छापार्ने खालको पनि गर्यो यति हुँदाहुँदै पनि काम गरेको त्यो परिणाम चाहिँ केही न केही देखेको जस्तो लाग्ने तर कम बोल्ने चाहिँ यो शैली उहाँको चाहिँ परिपक्वता भएर हो कि अथवा चाहिँ राजनीतिक कुनै रणनीतिक हो कि भन्ने शङ्कास्पद पनि एउटा चाहिँ त्यो बाहिर चर्चा हुन्छ
3: अब मान्छेले अर्थ त जे पनि लगाइदियो हुन्छ कुरा र कुरो र कुलो जत लगाए पनि हुन्छ भन्छौँ हामी गाउँघरमा त्यस कारणले कुलोको पानी त पनि डोलाएर हुन्छ नि भनेपछि त्यस्तै हो तर भनेदेखि के भनेदेखि वा तपाईँले भनेको कुरा सही हो अहिले हामीलाई पनि फास्ट त धेरै फास्ट हो कि यो कहीँ दुर्घटना हुन्छ कि भन्ने पनि डर छ पहिले चाहिँ के हुँदै थियो त्यसले गर्दा चाहिँ यत्रो आक्रोश बढेको नि त अहिले त्यो त्यो तुलनामा यिनीहरूले दुई महिनामा गरेको कामहरूमा कति नराम्रो अब कति कुरा चाहिँ अब विवादास्पद भइदियो त्यो त काम गर्दाखेरि विवाद पनि हुन्छ अलिकति हडबडाएर गरे जस्तो जस्तो चाहिँ विस्थापन गरियो सुकुम्बासीहरूको समस्याहरू त्यसको प्लानिङ नगरिकन भन्ने एउटा एक्सन उहाँले गर्नुभयो उहाँ मेयर हुँदै गर्न खोजेको थियो ओलीले त्यसलाई रोकिदिएको हो ओली गर्न दिएको थिएन उसले आएकै दिन चाहिँ बोलाएर सेक्युरिटीवालालाई बोलाएर चाहिँ यसो गरेर भन्थ्यो होइन त्यस कारणले त्यस्तो कामहरू त्यो पनि गर्नुपर्ने काम थियो तर त्यो व्यवस्थापन गर्ने तरिका शैली चाहिँ अलिक भएन भन्ने मात्रै हो एउटा त्यो तपाईँले भनेको कुरा अरू चाहिँ बालेन माइनस बाइलन बालेन अहिले अब बालेन त एउटा फिगरको रूपमा प्रधान नेताको रूपमा राखिदिएको छ माथि त्यो भित्रको कुरा हामीलाई थाहा छैन तपाईँहरूलाई बढी थाहा हुन्छ तपाईँहरूलाई पनि कति थाहा होला र अब अहिलेको पार्टीको अहिलेको सरकारको र बालेन शाहको रिलेसनसिप कस्तो छ त्यहाँभित्र मन्त्रीहरू बाहिर हल्ला के छ भने बालेनले नै सबै डिक्टेट गरे हुन्छ मन्त्री बोल्न सक्दैन
2: पार्टीसँग एकदमै उहाँ चाहिँ सम्बन्धमै
3: हुनुहुन्छ अब पार्टीसँगै पार्टीको कन्भेन्सनमा नजाने कस्तो कस्तो संसदीय व्यवस्था हो यो पार्टी कन्भेन्सन हुँदैछ महाधिवेशन हुँदैछ उहाँ पनि नजाने भागै नलिने त्यो पनि कहीँ हुन्छ पार्टीको नेता त्यही पार्टीले बनाएको छ संसदमा जिताएको छ उहाँले पपुलारिटीबाट जित्नुहुन्थ्यो होला एक सिट लिएर जित्नुहुन्थ्यो जस्तो त्यो हाम्रो उहाँकोले छ नि महावीरपुरले स्वतन्त्रबाट जित्या छ त्यस्तै जितेर पनि आउन सक्नुहुन्थ्यो होला उहाँ लोकप्रिय भएकोले तर त्यो पार्टीको नेता त हुन्थेन नि प्रधानमन्त्री हुनुहुन्थेन नि त्यो पार्टीको सपोर्ट नभए त त्यस कारणले त्यो पार्टी पनि नजाने गर्दाखेरि मैले अघि नै भने नि हो कुन खालको व्यवस्थामा हामी चलिरहेछौँ भन्न नसकिने भयो अहिले हामीले पढेको जानेको अहिलेसम्म जानेको यो नयाँ अब ऊ हिजो एउटाले आफूलाई सपोर्ट गर्नको लागि एउटा सांसदले भनेको थियो राजसभा भएकोले यो पनि के गरेको के भन्छ नि त्यो कन्टिन्युटीलाई ब्रेक गरेकोलाई
2: क्रम
3: भन्छ यो पनि हो लाई बाँधिने पनि छन् नि भन्ने खालको हिजो उहाँले भाषण गर्नुभएको छ म हेरिरहेको छु त्यो डिबेट होइन एक थरीले आउनु भएन यहाँ त्यहाँ भने चाहिँ अर्को थरीले चाहिँ त्यसै जुत्ता लगाएर लुगा इन्फर्म भएको त्यो पनि क्रम हरेक कुरामा अब चाहिँ त्यसलाई चाहिँ न्यायोचित मानिदिने त्यसलाई सपोर्ट गरिदिने त्यस्तो पनि छन् अब त्यसैलाई मान्ने हो भने त केही पनि जस्तो यो परम्परा फलानु चल्दै आएको अभ्यास कसैले कसैलाई नमान्ने नि भयो, अराजक भयो त्यो त होइन। त्यस कारण त्यो कुरा होइन। अब सम्बन्ध कस्तो खालको छ, तर अर्कोतिर तपाईँले भने जस्तो मैला पनि अघि मैले अब स्वर्णिम वाग्ले उसले आएन, स्वर्णिम वाग्लेले चाहिँ अघि हिजो त्यो बोलेको रहेछ, जवाब दिएको रहेछ, उसले 22 मिनट बोल्नु भएको छ, एकदम राम्रो छ, धेरै कुराहरू यो गर्छु त्यो गर्छ। अब कति गर्न सक्नुहुन्छ, हामी कम्युनिस्ट छैनौँ, हामी उदार लोकतन्त्रवादी हौ, हामी यो डेमोक्रेटिक रिपब्लिकन सिस्टम फेडरलिजमको हामी पक्ष कम्पिटेट हौ भनेर उसले हाम्रो उसले अघि उसले बनाएको छ है। त्यो अब त्यो हेर्दाखेरि राम्रो पिक्चर पनि
2: देखेको,
3: कति गर्न सक्नुहुन्छ गर्न सक्नु अरू कुरा हो। एकातिर मलाई पनि हामी जस्तो मान्छेलाई पनि कुरा त राम्रै छ, यो कुरा त राम्रै हुन्छ, तर अभ्यास कति हुन्छ,
2: नियतमा खराबी छैन
3: छैन। भोलि त यो सबभन्दा ठुलो त यो कार्यान्वयनको ठुलो कुरा छ, त्यसमा उहाँ कति खरो उत्रिनु हुन्छ त्यो अर्को कुरा हो। त्यस कारणले तपाईँले भने यस्तो दुई महिनामा गर्न खोजेको देखिन्छ, फास्ट ट्र्याकमा छ, धेरै सुधार गर्ने जस्तो अब मन्त्रालयहरू घटाएको कुराहरू छ, त्यसै अरू के
2: सार्वजनिक नियुक्तिहरू
3: 1500 नियुक्तिहरू छ, त्यसमा अब अदालतको कुरा छ, अब त्यसमा त भएको भएदेखि अब हुने थिएन, यसो छ त्यहाँ भुने सबै आखिर राजनीतिक प्राणी नै हुन्थ्यो,
2: पछि के हुन्थ्यो
3: ती त अब के सपना प्रधान मल्ल एमालेकै सांसद हुनुहुन्थ्यो, उहाँ एक्टिभिस्टै हो, त्यसो त्यो कुमार रेग्मी नेपाली कङ्ग्रेसकै हो नि, झापा हाम्रै झापातिरका हुन्का होइन, अनि सबै त्यसै त छन् नि त्यहाँ त हरि पोयाल एमालेकै बडो आउनुभएको उहाँ पनि उहाँकै हो। अनि हाम्रो सेटिङ त्यसो छ, त्यो अब अमेरिका जस्तो मुलुकमा त ट्रम्पको मान्छे फलानु बाइडेनको मान्छे फलानुको मान्छे जजहरू भन्छन्, त्यस कारणले त्यो नै कुरा भएन। छजना मध्येमा एउटा छाने थियो, एउटा छाने कहिलेकाहीँ इन्डिया पनि सुपर सेसन अफ जजेस भन्छ, त्यो तल दुई तिन प्रोटोकल तलकोलाई माथि पुर्याइदिएको पनि देखिन्छ। अब त्यो चाहिँ अब उहाँले सपनाजीले अलि रियाक्ट धेरै गर्नुभयो, अब भन्नेले बाहिर मिच्यो, अब सधैँ परम्परा भन्ने पनि छैन, त्यसमा त मलाई धेरै कुरा भन्नु छैन, तर के भनेदेखि जस्तो एकैदिन 1500 मान्छे फालिदिएर अब त्यहाँ भर्ना, अनि कस्ता मान्छे भर्ना गर्नुहुन्थ्यो, अब मान्छे त तिनै हुन् समाज त यही हो, कसै न कसैको कुनै पार्टीमा अलिअलि एफिलिएसन त भइहाल्छ। अब मै भनौँ न, म आइएम ए डेमोक्राट, म कम्युनिस्ट होइन, लेफ्ट धारामा म कहिले पनि गइनँ अहिलेसम्म, मलाई कसैले एपोइन्टमेन्ट गर्यो भने म काङ्ग्रेसी अथवा लिबरल डेमोक्राट हो भन्ने होला, म पार्टीको कार्यकर्ता कहिले भएको छैन अहिलेसम्म, तर मेरो जीवनभरिको मेरो
2: आस्था
3: कमिटले आस्था चाहिँ डेमोक्रेसी फ्रिडम जस्टिस यो अहिलेको बहुलवाद सबैमा छ होइन। अब त्यस्तो सबैको हुन्छ, सबै कोही लेफ्ट ओरिएन्टेड हुन्छ, कोही हुन्छ, कोही राजावादी छन्, राजा अब हामीलाई मन पर्दैन मण्डलले भन्छौँ के भन्छौँ, राजावादी पनि छन्, राजा चाहिन्छ भन्ने पनि छन्, पढेकै मान्छेहरू देख्छु, कति विद्वानहरू पनि देख्छु, किन त्यहाँ लागेका छन् म बुझ्दिनँ होइन, हाम्रो कुरा आफ्नो। त्यस कारणले अब यो कसलाई ल्याएर 1500 मान्छे भर्ना गर्ने, अब एकैजना फालिदिएर सबै, अब हिजो मात्रै हेरेर चाहिँ काठमाडौँ युनिभर्सिटीमा चाहिँ अर्को व्यवस्था नभएसम्म एकजना ऋषि केशव के वाग्ले भन्नेलाई बिच भिसीको काम सोझे, फेरि मिडियामा त्यति आएको छैन, यस्तो भइरहेको छ। त्यस कारणले त्यो यसो काम गर्दाखेरि अलि उहाँहरू एकदमै फास्ट ट्र्याकमा जाउँ भन्नेमा छ, एउटा रिजल्ट देखाउँ भन्ने छ, डेलिभरी नै भएन भने अहिलेसम्मको हाम्रो कम्प्लेन थियो, विशेष गरी यो जुन त्यो 3-4 नेताले यो यतिका वर्षसम्म हामीलाई रणबुल्लामा पारे नि, यता र उति पारेर ओली लिएर शेरबहादुर प्रचण्ड प्रचण्डजी त अलिक पछि आएको हो,
2: समय त प्रशस्तै पाउनुभयो नि, गरौँ भने त समय त पाउनु भएको थियो, प्रचण्डजीले पनि समय त नपाएको त होइन,
3: समय त नपाएको हो, तर सबैभन्दा ठुलो प्रचण्डजीले गल्ती के गर्नु भने यो संसदीय व्यवस्थाको हालमा, संसदीय व्यवस्थाको हालमा खेल्न राम्रै मान्छेले पनि खेल्छन् राम्रै, तर उहाँ पनि त्यस्तै जस्तो भइदिनु भयो, आफ्नो जुन एजेन्डा थियो त्यो जुन न्याय के गर्ने भन्छ नि सन्तेश निरूपणके सत्य निरूपण भन्ने त्यो जुन छ त्यो एजेन्डा एजिल अहिलेसम्म बाँचेकै छ, हेर्नुहोस् है, त्यति बेला गिर्जाप्रसाद हुँदा त्यति बेला सकिन्थ्यो नि त्यो, यो अहिले अब हेर्नु त कत्रो यी मान्छेलाई कसरी व्यवस्थापन गर्ने, त्यो कुराहरू उठिरहेको छ, उहाँले धेरै गल्ती गर्नुभएको छ, तर यो तिनजना मध्येमा अलिक कम खेलाडी त खेलाडी हुँदाहुँदै उहाँ चिप्लेर आफै भने उसको एउटा विशेषता छ अरे प्रचण्डको चाहिँ आफ्नो कुरा होइन, हामी यहाँ पुग्यौँ चिप्लेर हेर तिम्रो पनि गल्ती के हुन्छ भनेर रवि लामिछानालाई हिजो भन्दै थिए संसदमा होइन, हामी पनि फर्स्ट पार्टी भएको हो आज यहाँ अवस्थामा पुगेका छौ, तिम्रो पनि त्यही गति होला।
2: तर उहाँहरू व्यवहारमा चाहिँ देखाउन अलिक सक्नुहुन्न भन्ने,
3: त्यो व्यवहारमा देखाउन सक्नु भएन, त्यो अरू सरै खेलबाडमै यो गेममै लाग्नुभयो त्यो हो।
2: अब यसमा पहिलेका प्रधानमन्त्रीहरू बढी बोल्ने काम कम गर्ने समस्या थियो, अब अहिले चाहिँ कम बोल्ने, सार्वजनिक बहसबाट टाढा जाने, नागरिक आवाज नसुन्ने हुँदाखेरि यसको दीर्घकालीन चाहिँ बेफाइदा के हुन सक्छ?
3: पहिलेको बोल्नु त संसदीय व्यवस्था नबोली त हुँदै हुँदैन, छोरै बोल्ने धेरै बोल्ने मात्रै कुरा हो। जस्तो पहिलेको चाहिँ बोल्ने पनि अनि उनीहरू चाहिँ यो उनीहरूले चाहिँ एउटा गिरोह बनाए क्या, व्यापारी उद्योगपति फलानु ढिसानु आफ्ना मान्छे जुन राणा शासनमा शैली हुन्थ्यो आफ्ना मन परे, यो 46 सालदेखि सुरु भएको, गिरिजा प्रसादकै टाइमदेखि सुरु भएको वास्तवमा वास्तवमा यो हो। उहाँ एक दुई वर्ष पछाडि राम्रो गर्नुभयो, आर्थिक रूपले पनि उहाँको प्रोग्रामहरू राम्रो थियो दुई तिन वर्ष, तर त्यस पछाडि यो विशेष गरी चुनाव उहाँले मध्यावधि गरेपछि त्यो बिग्रिँदै बिग्रिँदै गएर यो सबै खेलहरू संसद किन्ने बेच्ने फलानु गर्ने भगाएर पुहाँ पुर्याउने होटलमा राख्ने सबै काम चाहिँ सुरु भयो। एमाले त्यही गर्यो, काङ्ग्रेसले खुमाजुले त्यही गर्यो, अर्कोले त्यही गर्यो, शेरबहादुरले त्यही गर्यो, त्यही गरे सबै। त्यस कारणले बोलेर मात्रै भएन, बोली त प्यापले धेरै बोल्ने त ओलीजी हुन्, ओली अनि प्रचण्ड पोलिजीको फरक हुन्छ, तर एउटा चाहिँ इगो व्यक्तिवादी, अर्को चाहिँ स्वार्थ, अर्को बोली डेलिभरी कम गर्दाखेरि मान्छेले यो डेलिभरी खोजेका छन्। अहिले त्यो डेलिभरी पक्षमा राम्रै देखिन्छ, तर सिस्टम चलाउने कुरामा चाहिँ एकदम डरलाग्दो छ स्थिति।
2: अब यो जस्तो जसरी रासपा चाहिँ झन्डै दुई तिहाई नजिक 182 सिट छोटो समयमा पनि अब रवि र बालेन एक ठाउँमा हुँदाखेरि अब त्यो बेला चाहिँ अपेक्षा अब सबै आम नागरिक जस्तै ओहो ल है नयाँ खालको युवा आयो अब चाहिँ केही हुन्छ भन्ने खालको, तर अहिले पछिल्लो समय जुन यो व्यक्ति केन्द्रित हुँदै जाँदाखेरि यसले चाहिँ संस्थागत रूपमा कति हानि छ, पार्टीभित्रको अवस्थालाई कसरी यसो लिनुभएको छ अहिलेसम्मको?
3: व्यक्ति केन्द्रित जुनसुकै व्यवस्था पनि हुन्छ, जस्तो गिरिजा प्रसाद हुँदा गिरिजा प्रसादकै वरिपरि सबै थियो, अब एमालेमा मात्रै एउटा त्यस्तो फिगर पनि ओलीले त्यो गराए, माधव नेपालसम्म पनि त्यति थिएन भनौँ न, मनमोहनजी त विद्यार्थी बनाइदिएको मान्छे हो, प्रधानमन्त्री बनाइदिने हो, विशेष गरी हर्ता कर्ता माधवजी नै हुनुहुन्थ्यो, डिप्युटी प्राइम मिनिस्टर महासचिव होइन, त्यसरी भएको छ। अनि पछाडि शेरबहादुर त्यो केन्द्रित भएर आयो, ओलीजीले एमालेमा त्यो कायम गर्नुभयो। अनि मोर मोरलेस यो सिस्टममा के हुँदो रहेछ भने व्यक्ति केन्द्रित, अब अमेरिकामै राष्ट्रपति ट्रम्प नै अब जीवनलाई त्यही गरिरहेको छ, त्यस्तै भइदिन्छ। भए पनि व्यक्ति केन्द्रित हुँदाहुँदै पनि एउटा पर्सनालिटी चाहिँदो रहेछ, नेता भने त्यही रहेछ, तर त्यो नेता कस्तो हो भने त्यसले चाहिँ समय सबै किसिमको यस्तो यसमा यो बिजोलिया फलानु यो आफ्ना मान्छे त्यस्तो मान्छे पार्टीमा ग्रुपिङ गराउने भन्दा पनि राम्ररी सञ्चालन गर्ने, जस्तो अब नेहरू 18 वर्ष शासन गर्यो, उसले जग हालिदिएको छ त्यहाँ लोकतन्त्रको, उसले कहीँ त्यस्तो ग्रुपिजम बनाएर हिँडेर यसो भनेको कहीँ त्यस्तो आएन नि 18 वर्षमा, त्यस्ता पनि हुन्छन् नेताहरू होइन। अब त्यस कारणले हाम्रो कन्ट्रीमा चाहिँ के भइदियो भने धेरै चाहिँ पर्सनालिटी पुरानो संस्कार पनि हो, यो राणा साहस राणा पछि यो अनि यो 17 साल अगाडि महेन्द्रको शासन आयो शाहहरूको, यो सबै त्यो हुकुमी राज चलाएर बसेका, हाम्रो संस्कार त्यसैबाट आएको, डेमोक्रेटिक कल्चर चाहिँ अलिकति नभएको
2: हो
3: त्यो देखिन्छ।
2: अब अहिले सरकारले महत्त्वपूर्ण निर्णय,
3: अब अहिले तपाईँले भन्नुभयो नि कोही बोलेर भने अब नबोली हुँदैन, यो व्यवस्था अलिकति बोल्ने नै हो, धेरै बोल्ने पनि
2: पर्छ,
3: जति चाहिने त्यति बोल्नु पर्यो नि, जस्तो संसदमा आएर मैले हिजो 10 मिनट बोल्दै भए यसो पढेरै सुनाए भए हुन्थ्यो, सिम्बोलिक प्राइम मिनिस्टर हो नि त,
2: नीति कार्यक्रम
3: नेता त हाउसको उयो हो नि, ऊ त त्यो अर्गनिक त्यो त त्यसको अङ्ग हो संसद, उसैले बनाएको संसदले बनाएकोलाई फेरि संसदको विघटन पनि उसले पनि मार्दैन, संसद मार्दा पनि सक्छ उसैले, भोलि मध्यावधिमा गएर मान्छे इलेक्सन घोषणा गर्ने बित्तिकै यो संसद त डिजल हुन्छ नि, हामीले पढाए विद्यामा त्यही त हो नि, संसदीय व्यवस्था भनेको प्राइम मिनिस्टरले प्राइम मिनिस्टरलाई संसदले क्रिएट पनि गर्छ बनाउँछ पनि, त्यही त्यही आफूले जन्माएको बच्चाले त्यही संसदलाई मार्छ पनि भनेर बेजर्ट वाल्टर बेजर्ट भन्नेले नि उसले बिलातमा भनेको थियो 200 वर्ष पहिले
2: राष्ट्रपतिलाई हस्ताक्षर गर्ने भन्दा अरू अधिकार
3: त्यहाँको राष्ट्रपति अथवा राजाले जे वारेन्टमा पनि सही गर्नु सक्नुपर्छ गर्छौँ उसले संसदले भनिदिएपछि त्यो व्यवस्था हो त्यहाँ। अब त्यसो त्यो मान्यतामा आएको हो, एकातिर त्यो मान्यता बोकेर आएका छौँ संसद, कि त त्यो संसदीय व्यवस्था होइन, यो अलिकति नेतामुखी व्यवस्थै भन्न सक्नु पर्यो होइन होइन, अब त्यो त उत्तरदायित्व त खोज्छ नि
2: संविधान,
3: मानिरहेका छौँ उत्तरदायित्व त खोज्छ संविधानले, तिमी उत्तरदायी हौ प्रभावकारी हौ, सक्षम हौ, सबै भनेको छ नि। त्यस कारणले उत्तरदायित्व छैन, मलाई मतलब छैन यो डेलिभरी मात्रै गर्न भएको भन्दै भन्न पाइँदैन। त्यो भने त वान पार्टी डिक्टेटरसिपमा हिटलर उसले भएको कुनै वकिलले भने जस्तो त्यो जङ्गबहादुर ल्याएर बनाइदियो भाइ भनेर हुकुमी राज अथवा कुनै राणा प्रधानमन्त्री अथवा राजा महेन्द्रले जस्तो उप्रभबाट प्रमोसन दिने फलानालाई।
2: कतिपयहरू मानिसहरू त अब यो जङ्गबहादुरकै आवश्यक पनि हो देशमा भन्थे कि
3: के अरे, त्यो त हेर्नुहोस् अब हिटलर चाहिन्छ भन्ने पनि छैन, संसारमा त्यो जहाँ पनि हुन्छ
2: जङ्गबहादुर जस्तो नबना भन्ने पनि।
3: अहिले जङ्गबहादुरले के बनायो, जङ्गबहादुरले देशै केही बनाएकै होइन, बरु अहिले 104 वर्ष बस्दाखेरि त्यो ब्रिटिसलाई चाकरी गरेर फोर अलिकति नेपालसम्मलाई अलिकति त्यो पनि आफ्नो स्वार्थको लागि प्रोटोकल खोजे उसले, मलाई चाहिँ 319 तोपको तोपको सेलुट चाहिन्छ, फलानु चाहिन्छ, प्रोटोकल क्या त्यो म त्यो खास के गरेको छ।
2: यो निर्णय प्रक्रियाहरू जति छन् यसमा चाहिँ विज्ञहरूको प्रभाव कति छ, सरकारले कति सरसल्लाह गरेर अथवा
3: अब यसो छ, अब मलाई कसैले सोधेन अर्को कसैलाई सोधै सोधेन भन्ने कुरा भन्दा पनि अब उनीहरूको कोही विज्ञ होलान् को आफ्नै होलान्, फेरि यहाँ त जो आयो उसको आफ्नै विज्ञ हुन्छन्, यहाँ चाहिँ एमालेको छ भने एमाले अब कहीँ संसारमा के अरे भने बुद्धिजीवी प्रगतिशील बुद्धिजीवी परिषद एमाले कहीँ त्यस्तो हुन्छ, पार्टीको पनि बुद्धिजीवी परिषद हुन्छ, फलानु भनेर हुन्छ, बुद्धिजीवी परिषद इन्डिपेन्डेन्ट हो नि
2: होइन।
3: अब जस्तो उहाँले अब चाह्यो भने कसैलाई अब त्यो चलन छैन नेपालमा, केही वकिलहरू काम लाग्यो अब सोध्नु पर्यो भने यसो वकिलहरूलाई बोलाएर सोधेको देखिन्छ, यहाँको फेरि नेताको मान्यता के छ भने हाम्रो नेताहरूको चाहिँ त्यो वकिलले मात्रै संविधान जाने हुन्छ, राजनीति जाने हुन्छ भन्ने बुझाइ छ, अरूले जाने हुँदैन भन्ने छ। तपाईँले देख्नुभयो संविधान सम्बन्धी कुरा पर्यो भने वकिललाई मात्रै त्यति दुई चारजना पुग्छन् त्यहाँ, यस्तो छ। त्यस कारणले बुद्धिजीवी होला नि, अब त्यहाँ पनि अहिलेको सरकारको प्लस पोइन्ट के छ भने धेरै युवा छन्, एकजना स्वर्णिम उहाँले मात्रै सम्बन्धमा जेठा होला नि, ती पनि 50-55 वर्षका छन्, 60 वर्ष मुनिका हुन्, सबै 50 भन्दा मुनिका छन् मन्त्री, एउटा त्यो सकारात्मक छ एकदम।
2: रवि पनि 50 आसपास, तर अब काम गराएको रवि लामिछाने पनि,
3: रवि लामिछाने त्यस्तै होला अलिक 50-52 कति भयो होला। अब यो त 36 वर्ष 38 वर्ष भयो प्राइम मिनिस्टर त होइन, अब उसो पनि छ जेठा नहुने होइन, इटालीको प्राइम मिनिस्टर अहिले 38 वर्ष कि छन्, अब 35 वर्ष आउने
2: उमेरसँग सरकार
3: मर भएन, बिपी कोइराला 35 वर्ष गृहमन्त्री भएको थिए, 45 वर्ष प्राइम मिनिस्टर भएको
2: हो,
3: त्यस कारणले त्यो त सरकार भएन। सरकार हुँदाखेरि भनेदेखि अब बुढाहरूले गर्न सकेन भने त्यो पनि होइन, बुढाहरूको मेन थिङ्किङ चाहिँ प्रगतिशील छ भनेर त्यो भएर भएन नि, उसको विचार पो प्रतिगामी होइन, त्यसो त अहिले पढेका 25-30 वर्षका केटाहरू पनि यो पढेकाहरू विद्वानहरू पनि राजावादी छ नि त, राजा चाहिन्छ भन्नु भनेको त प्रतिगमनै हो नि अहिलेको जमानामा, हालिएको राजा केही नै कामको, यो देशमा कुनै त्यो राजाले केही उभि होइन, अब त्यहाँ पावरमा हुँदाखेरि 15-20 वर्ष बस्दाखेरि केही एउटा बाटो साटो यसो पुल सुल अथवा के कलेज सलेज त्यो समय सापेक्ष रूपमा बनेको होला, त्यो अर्कै कुरा हो, त्योभन्दा बाहेक त अरू सिस्टमको हिसाबले त हामीलाई त के यहाँ पुर्याउने नै उनीहरू हुन् यहाँ, पहिले नै उहिले सुरु गरेको 7 सालदेखि अहिलेसम्म कतिवटा चुनाव हुन्थ्यो, कति स्थापित हुन्थ्यो, त्यस कारणले त्यो कुरा होइन, विचार प्रधान हुन्छ,
2: कतिपय कुराहरू त समयकाल खण्डमा
3: आफै हुन्छ, हुनै पर्छ, बाध्यता हुन्छ, जस्तो 46 पछाडि केही भएन भने अस्ति त्यो मलाई खुब मन पर्यो, त्यो उसले नेपाली कङ्ग्रेसको छ नि त्यो एउटा आङ्ग्रा मे भन्ने त्यसले पार्लियामेन्टमा बोलाएको थियो, खुब राम्रो बोलाएको थियो, 46 सालपछि के भएन भन्ने यो के हो त, यो के हो त उसले भनेको छ नि त। त्यस कारण नेगेटिभ एउटा हाम्रोमा धेरै छ, अलिकति वस्तुपूर्वकमा मूल्याङ्कन गर्ने परिपाटी पनि छैन अहिले पनि, अब अघि मैले रवि लामिछानेको एउटा उसको हाम्रो के अरे वा स्वर्णिम वाग्लेको त्यो भाषण हेरेँ, यस्तो राम्रो लाग्यो, अब लागू हुन्छ हुँदैन थाहा छैन, त्यस कारण हामीले वस्तुपरको नै हुनुपर्छ, खालि बायस भएर कन्डेम गर्ने मात्रै होइन, चित्त नबुझेको कुरा चाहिँ न्युट्रल बस्न पाइँदैन हामीले क्या, हाम्रो मेरो सिद्धान्त के छ भने म नराम्रो कुरा देखिरहेको छ भने मैले चुप लाएर चाहिँ होइन अरूले भन्छन् कि भनेर डराउनु हुँदैन भन्ने कुरा भनिदिनुपर्छ भने जस्तो लाग्छ। त्यसैले फेसबुकमा भए पनि आर्टिकल लेखेको छ भने फेसबुकमा पनि लेखिदिन्छु भनेर मैले लेखिदिएको होइन, बालेन्द्रको त स्खलन सुरु भयो, हो यो तालले कसरी चल्छ तिम्रो प्रधानमन्त्री भनेर हामीले अब पहिले हेर्छ नि, हेर्दैन थाहा छैन मलाई होइन।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी झण्डै 2/3 बालेन्द्र शाह नेतृत्वको सरकारबाट आम नागरिकको अपेक्षा, सरकारको अहिलेको कार्यशैली र पछिल्लो समय प्रधानमन्त्रीको गतिविधि र यसबारे भइरहेका टीका टिप्पणीका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin. Michelin, Michelin, Michelin.
5: World's number one tire brand.
6: Classic Techco 60th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai kai rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Techco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी रासपा नेतृत्वको एकल बहुमतको सरकारले पछिल्लो समय गरेका काम, आम नागरिकमा त्यसको प्रभाव र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र सरकारबारे पछिल्लो समय भएका टीका टिप्पणी लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा प्राध्यापक डाक्टर बरालसँगको कुराकानी शुरू गरौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसद र राष्ट्रप्रति गरेको व्यवहार बारेको जिज्ञासाबाट
3: एकदम हल्का त्यो बचपन ना भन्छु भने त्यसलाई चाइल्डिस सदाय एउटा मर्यादा त जहिले पनि मेन्टेन गर्नै पर्छ नि, डिग्निटी। कि त यो सरकार स्टेट राज्य व्यवस्था नै चलाउनु भएन, प्रोटोकल पनि हुनु पर्यो। जस्तो मै राजदूत थिएँ, मैले पढाएको शेरबहादुरलाई एमएमा 2 वर्ष, उसैले मलाई राजदूत बनाएको, शेरबहादुर देउबा होइन, मेरो विद्यार्थी हो। मलाई अहिले अहिले पनि मलाई भेट्छ सर भन्छ, उसले उहाँले भन्नुहुन्छ शेरबहादुरजीले, अरू पनि छन् त्यस्ता सबै छन्। तर के भनेदेखि उहाँ प्राइम मिनिस्टर हुँदा पनि मैले आखेरीमा उठेर सर पठाउनुहोस् भन् भए पनि त मैले प्रधानमन्त्रीज्यू भन्नुपर्छ, प्रोटोकल मान्नु पर्यो कि परेन, जाँदा रिसिभ गर्नु पनि परेन। उहाँको त राजदूत हो नि, म त ऊ त प्राइम मिनिस्टर हो नि। यहाँ कति आए पहिले पहिले जस्तो साथी जस्तो है सेरे भन्ने पनि पस्थे पहिले उहिले काङ्ग्रेसीहरू, त्यो होइन नि तरिका। त्यस्तै कुरा हो क्या, यो राष्ट्रपतिले आफूले दिएको फेरि भाषण पढिरहेको छ, प्रधानमन्त्री हो देशको, उसले त्यो प्रधानमन्त्री भनेको के हो, राष्ट्रपतिको के हो, यसको के भने मर्यादै बुझाएको छैन, त्यो सिस्टम बुझेको छैन बालेन्द्र शाहले, उसले पोलिटिकल सिस्टम बुझाएको छैन, उसले ऱ्याप बुझाएको छ, उसले चाँडो गर्नुपर्छ काम मलाई भन्ने मात्रै बुझाएको छ। सिस्टमभित्र त चाँडो भन्दा पनि कहिले प्रक्रिया त चलाउनु पर्यो, प्रोसिजर उसको कानुन किन बनाउनु त, हु पहिले हुप्र भन्दै भइहाल्थ्यो नि, हुकुमी शासन मात्र कानुनै चाहिन्थेन, ल फलानु हुँदा हुँदा पनि त्यो आफ्नै कानुन मुलुकी नै बनाए, आफूलाई सुविधा हुने हो तर त्यो पनि चाहिने रहेछ भनेर मुलुकी ऐनसम्म जङ्गबहादुरकै पालामा बनायो होइन। त्यस कारणले प्रक्रिया पनि चाहियो नि, त्यस कारणले उहाँको त्यो गर्नुभयो राष्ट्रपतिको, त्यो त्यहाँदेखि नै उहाँप्रतिको टेस्टहरू सानो घटनाले मान्छेको क्यारेक्टर थाहा हुन्छ,
4: अहिलेसम्मकै
3: सानोको घटनाले एउटा सानो मैले त्यो बोरिस तपाईँलाई त अब त्यति बेला जन्मिनु भएको थिएँ होइन, रसिया खतम भएपछि 1991 गर्बचौमा त्यो बोरिस एल्सिन प्राइम राष्ट्रपति भइसकेको थिएन, अनि गर्बचौमै थियो, गर्बचौले भाषण गर्दाखेरि यो होइन यो यसो बोल भनेर त्यसरी त्यो टिभीमा हेरियो कि ओहो यो त खतम मान्छे रहेछ यो एल्सिन भन्ने, ऊ अझ प्राइम मिनिस्टरै राष्ट्रपति नै छ गर्बचौ अब, तर उसको सुरु भइसक्यो त्यो अब उसलाई निकाल्ने भए पनि त नहुन्जेलसम्म त राष्ट्रपति भयो नि त, उसले त्यहाँ डिक्चर गर्दाखेरि हत्तेरी यो मान्छे त भइहाल्दो रहेछ भने क्या संसारले, त्यस्तो हुन्छ क्या सानो घटनाले। त्यस्तो अस्ति ट्रम्पले चाहिँ त्यो जेलेन्स्कीलाई राष्ट्रपति भनेर बोलाएर पोर्थ्यो त्यो गर्दाखेरि खत्तम मान्छे रहेछ भनेर भने अर्काको देशको राष्ट्रपतिलाई यसरी ह्युमिलेट गर्ने यहाँ त्यहाँ भन्नुभयो नि त, सानो भयो भने ठुलो भयो भने त मर्यादा त हुन्छ नि
4: सार्वजनिक रूपमा,
3: अनि त्यस कारणले यो सार्वजनिकमा उहाँले गरेको त्यो राम्रो भएन, त्यो मात्रै भएन कि उहाँ संसदमा नआएको पनि राम्रो भएन, यो संसदीय व्यवस्था हो कि होइन भन्ने प्रश्न पो यहाँ आइरहेछ।
4: अब यहाँभित्र पनि अब बालेनको त उहाँको चाहिँ पुगेन, त्यो राजनीतिक संस्कार पुगेन भनेर बुझौँ, त्यहाँभित्र चाहिँ सभापति लगायत अन्य जस्तो स्वर्णिम वागले अलिकति उहाँको चाहिँ म्याच्युरिटी राम्रो देखिन्थ्यो, अब यहाँले नै भन्नुभयो उहाँहरूले चाहिँ सम्झाउन सक्नु भएन, पहिलो दिन त
3: उहाँहरू पनि उहाँहरूलाई मैले तपाईँले मेरो फेसबुकमा हेर्नु होइन, अहिले रवि लामेछानालाई चाहिँ बालेन चाहिँ कि त ओगल्नु कि त निल्नु भएको छ भनेको छु, यहाँ घाटीमा अड्क्या छ, त्यो रवि लामेछानेले न बुझाएको छ र यो कुरा उसलाई अब बाध्यात्मक छ, उसले प्राइम मिनिस्टर बनाइरहेछ आफूले ल्याएर 2 महिना भएको छैन, अब कसरी निकाल्नु अब निकाल्ने बेला कति बेला होला भनेदेखि स्खलन सुरु हुँदै तल पुगेपछि होइन यो त भएन अति भयो भनेर चाहिँ एउटा चेन्ज गरौँ भन्नुभयो, त्यति बेला हुनसक्छ, उहाँले चाहनु भने चेन्ज गर्न सक्नुहुन्छ पार्टीले, फेरि अहिले अब अहिले बालेनको पनि पक्षमा केही मान्छे होला नि त्यहाँभित्र, त्यस कारण त्यो मिलाउनु पर्यो सन्तुलन त, उहाँ यसो हेर्दाखेरि धेरै अप्ठ्यारो पोजिसनमा छ रवि लामेछानेलाई, अहिले एकातिर यत्रो म्यान्डेट लिएर आएको छ, 182 सिट लिएर आएको छ पार्टीले, के गर्छु भनेर आएको छ, ठुलो सारा पार्टीलाई थालिदिएर चाहिँ कहाँ पुर्याइदिएर
4: भौतिक आक्रमण भएर
3: गएर त्यहाँ पुर्याइदिएर यत्रो लिएर आएको छ,
4: आखिरी
3: अल्टरनेटिभ फोर्सहरूमा आएको छ, त्यसलाई कसरी धान्ने? यो पार्टी बनाउन मात्रै हुँदैन, धान्नलाई ठुलो गाह्रो हुन्छ क्या, पार्टीलाई चलाउनलाई। संसारमा धेरै पार्टीहरू आए गए, कसरी आउँछन्, यहाँ पनि कतिले कोसिस गरे सकेनन्, त्यसलाई चलाउन उसले प्रचण्डले भने नि त्यत्रो पार्टी, अब अहिले प्रचण्डको पार्टी कहाँ पुग्यो? अब हेर्नुहोस् त, एक्लै अब सबैले छोडिसके, हेरिजना ती पनि बिस्तारै बिस्तारै खिँदै जान्छन्। त्यसकारणले त्यही हालत हुन्छ भन्ने डर रविलाई छ। उसलाई अहिले अब भर्खर 2 महिना मात्रै भएको छ, गर्दाखेरि राष्ट्र स्वतन्त्र पार्टीलाई ठुलो च्यालेन्ज छ। अहिले च्यालेन्ज चाहिँ प्राइम मिनिस्टर भइदियो
4: हो। अब यो संसदीय व्यवस्था नै हो कि होइन भन्नेमा आशंका गर्ने अवस्था भयो भने के हुन सक्छ?
3: किनभने यो त प्राइम मिनिस्टरियल सिस्टम हो, हामीले बुझाए त नेता चाहिँ प्राइम मिनिस्टरै हो देशको, राष्ट्रपति त सेरोमोनियल मात्रै हो, शक्ति सञ्चालन गर्ने त उही हो, आर्मी पुलिस फलानु क्याबिनेट उसको सबै होइन, प्राइम मिनिस्टरले गरेको। अब उनी त्यो संसदकै म अङ्ग होइन भन्दै बाहिर बस्छ भने खालि प्रधानमन्त्री हुनलाई चुनावको लागि मात्रै, भोटको लागि मात्रै, एक दिन मात्रै, त्यो त संसद विधेयक कसरी भयो त?
4: अब त्यस पछाडि अर्को यो महत्त्वपूर्ण छ, सरकारले 8 अध्यादेश ल्यायो, संसद बस्ने अवस्था थियो, संसदलाई स्थगित गरेर पनि अध्यादेश ल्याएर त्यो राष्ट्रपतिबाट अथवा जारी भयो, संसदले त पास गर्ने विचाराधीन छ, त्यो पेश भएको छ, यसलाई कसरी लिनुभएको छ यो अध्यादेश? अध्यादेश मार्फत
3: उहाँहरूको आशय चाहिँ राम्रो होइन, आशय राम्रो हो चाँडो गरौँ, अब यो पर्खेर बस्यो भने 4-5 महिना 6 महिना त्यसै जान्छ, संसदले कति लिङ्गर गराइदिएला ढिलो होला काम भनेर मैले यही मान्छेहरू खोज्नुपर्ने रहेछ, र यो चिफ जस्टिसहरू भर्ना गर्नुपर्ने रहेछ, हुन पनि ओलीलाई पनि अप्ठ्यारो परेको थिएन, उज्जवललाई जुसुकै प्राइम मिनिस्टरलाई पनि अपोजिसनले नमान्ने
4: त्यहाँ
3: त्यो गणसङ्ख्या ओलीजीले पनि गर्न खोजेकै हो, फर्स्ट टाइममा लानु हो, तर अब उहाँलाई अप्ठ्यारो के छ भने अब काम अप्पर हाउसमा एकजना पनि छ उहाँहरूको छैन, त्यसलाई पास गर्न त गाह्रो हुन्छ, त अब त्यसलाई चाहिँ मैले अब सबैले गर्दै आएका छन् त्यो गर्नुपर्छ भन्ने पनि होइन, नराम्रो कामलाई फेरि दोहोऱ्याउनु पर्छ भने त होइन, आवश्यकता पर्दाखेरि त्यस्ता बिलहरू जस्तो चिफ जस्टिसलाई एउटा भर्ना गर्नुपर्ने कुरा थियो, यो भिसिसिसी भन्ने त बिस्तारै गर्दा पनि हुन्थ्यो, आखिर 1 महिनामा सिनेट जम्मा गरेर, त्यो त ठुलो कुरा थिएन, अब यो राज्य साधु फाल्नु त क्याबिनेटले निर्णय गर्दा हुने हो, वास्तवमा कोर्टले वैयाती रूपमा त्यो पहिले सुशीला कार्कीले फिर्ताको हुँदाखेरि स्टे अर्डर गरिदिएको छ नि त्यो कोर्ट, त्यो वैयाती काम हो, त्यो एजुकेटिभमा कोर्टले हट्छ, एजुकेटिभ डिसिसन भने जस्तो मलाई राजदूत बनाएर पठायो 14 महिनामा मलाई फेरि यो राप्रपाको र वामलेबेहरू भयो एमालेको गभर्मेन्टले मलाई फेरि फिर्ता गर्यो दिल्लीबाट होइन, अब त्यो क्याबिनेटको डिसिसन हो, त्यो त त्यसमा कोर्टले हस्तक्षेप गरेको मलाई मन परेको छैन, अस्ति पहिलेकोपल्ट राजदूत फिर्ता गरे नि सुशीला कार्कीले, कोर्टले चाहिँ गरेर अलिक त्यसलाई हाजिर गराएर

0: भन्ने नै हो, तर प्रक्रिया पनि डेमोक्रेसीमा प्रक्रिया पनि ठुलो कुरा हुन्छ।
1: अब यो संसदबाट पास भएन भने स्वतः खारेज हुन्छ भन्छ, छ महिनाभित्र
0: उहाँहरूको अब यसमा प्राइम मिनिस्टरको दक्षता, अब नेगोसिएट गर्ने क्यापासिटी, पार्टीहरूलाई इङ्गेज गर्ने, हेर्नुहोस् हामीले यसो ल्याएको थियौँ यसो राम्रै कुरा हो यहाँ त्यहाँ भनेर विचार गरेर, अब जस्तो हिजो चाहिँ अप्पर हाउसले पास पनि गरिदियो नि होइन, तल्लो सदनमा त उनीहरूकै थियो, अप्पर हाउसमा उनीहरूको थिएन, तर अप्पर हाउसमा चाहिँ हिजो त्यो राष्ट्रपतिको भाषालाई एप्रुभै गरिदियो, स्वीकारेछ। त्यस कारणले कति कुनै एकजना कसले विरोध गर्यो पार्टीहरूले, त्यस कारणले त्यो अब भन्नु सकिन्छ
1: चाहिँ अलिकति किनभने यो उहाँहरूको राजनीति नियुक्ति पुरानै दलहरूको मान्छेहरू थियो, त्यसमा
0: पुरानै काङ्ग्रेस एमाले यिनीहरू छन्,
1: अब उनीहरूको चाहिँ उनीहरू जाँदा जाँदाखेरि त त्यसलाई पास गर्छ भन्नेमा अलिकति आशंका, त्यो पनि एउटा गर्ने अवस्था,
0: अब पास गर्छ कि
1: गर्दैन,
0: यो काङ्ग्रेस एमालेहरूसँगको अब यिनीहरूको रिलेसन यो यदि महिनामा कस्तो हुन्छ, कसरी जान्छन् यिनीहरू, त्यसमा पनि भर पर्ला।
1: तर यसो प्रधानमन्त्रीको छाटकाट हेर्दाखेरि उहाँ समन्वय गर्ने खालको
0: प्रधानमन्त्रीबाट केही पनि हुँदैन, गरिदिने सबै अरूहरू ल्याउन्, रवि लामी छाने अरू को छन् त्यहाँभित्र होइन, हामीलाई थाहा पनि, म त कोही पनि चिन्दिनँ, खालि एकजना रविजीलाई पनि मैले अहिलेसम्म बोलेको पनि छैन, देखेको पनि छैन, भेटाएको पनि छैन, मैले चिने भनेको स्वर्णिम वाग लिएर त्यो शिशिर खनाल मलाई यस्तै भेट्न आएका थिए एक दिन भोलि, अहिले मन्त्री भएको बेला होइन, पार्टीको त्यो फरेन एफेयर्स हेर्थेँ नि, यसै दुई घन्टा मैले कुरा गरेँ शिशिर, दुईजना व्यक्तिलाई म चिन्छु त्यहाँ मन्त्रीमा अहिले, त्यति हो।
1: अब यहाँभित्र अर्को सरकारले त्यही अध्यादेशमै जोडेर एउटा यो ट्रेड युनियनहरू खारेज गर्ने खारेज गर्यो, तर अहिले सर्वोच्चले त्यसमा चाहिँ त्यो कार्यान्वयन नगर्नु भनेर आदेश दिएको छ। त्यस पछाडि सरकारले फेरि कर्मचारीहरूलाई कुनै पनि राजनीतिक क्रियाकलापमा सम्बन्ध भयो भने त्यो गर्दाखेरि त्यो कन्फ्लिक्ट जस्तो भयो सरकार न्यायालय र कार्यपालिका बीचको, यसलाई चाहिँ कसरी
0: लिनुभएको
1: छ?
0: उहाँहरूको उहाँले सिधै उहाँले गर्न खोजेको नराम्रो होइन, जस्तो टिचर पनि लागेका छन् प्राध्यापकसँग, उहाँ ट्रेड युनियन जस्तो गराएको थियो, अलिक भाइ जस्तो हाम्रो पढाउनु पर्यो, फलानु दिन हाम्रो बनाउनु पर्यो, फलानु यसमा लागेछ भागभण्डामा, नराम्रो यसको एकदम नेगेटिभ हो, त्यो गरेको नराम्रो होइन। तर हामी पनि स्वतन्त्र विद्यार्थी युनियन 17 सालपछि, म एमएमा पढ्दैखेरि बिएमा पढ्दैखेरि हामी पनि फ्री स्टुडेन्ट युनियन चाहिन्छ भन्दै पञ्चायत व्यवस्थाको विरोधमा लड्दै आएको हौ होइन, अखिल भन्ने फलानु भन्ने नेभी सङ्घ भन्ने त्यही बेला जन्मेका हुन्। विद्यार्थी युनियनहरूको इलेक्सनहरूलाई रोक्न मिल्दैन कहीँ पनि, तर त्यो पोलिटिकल पार्टीको त्यो वेपनको रूपमा चाहिँ त्यहाँ चाहिँ काम गरेर चाहिँ पार्टी त्यो चाहिँ हुँदैन, अब त्यो कसरी भेद गर्ने, बडा गाह्रो कुरा छ यो, अहिलेको जमानामा सम्भव छैन, यो
1: छैन कर्मचारीको
0: कर्मचारीले ट्रेड युनियन जस्तो बनाएर यिनै पनि त्यत्रो ठुलो मुलुकमा तपाईँ कर्मचारीको ट्रेड युनियनले डिक्लेयर गरे कहीँ सुन्नु भएको छ इन्डियामा? अरू छ, लेबरहरूको छ, मजदुरहरूको छ, अरूको छ, पार्टीहरूको लेबरहरू
1: आफै निर्णय,
0: अनि विद्यार्थी युनियनहरू छन् जस्तो भारतीय जनता पार्टीको पनि अखिल विद्यार्थी सङ्घ भन्ने छ, त्यसको चुनाव जित्छ दिल्ली युनिभर्सिटीमा, म हेर्छु, म जो कोही लेफ्ट ओरिएन्टेड छन् कोही छन् त्यो हुन्छ, तर एउटा पार्टीकै त्यो कार्यकर्ताको रूपमा त्यहाँ गएर डिक्लेयर गर्ने यो गर्ने जुन राजनीतिकरण गरियो यो संस्थाहरूलाई, त्यसको यो रिजल्ट हो, त्यसलाई चाहिँ रोक्नुपर्छ। तर युनियनहरूलाई त आफ्नो उसलाई डिफाइन गरिदिनु पर्यो, तिम्रो हितको लागि, शिक्षाको लागि, उन्नतिको लागि, शिक्षक वातावरण बनाउनको लागि तिमीलाई यो युनियन चाहिन्छ, तिम्रो विद्यार्थीको हितको लागि भनेर त एउटा युनियन दिनु त अहिलेको जमाना सम्भव रोक्न सम्भव छैन, अब त्यो हुँदैन।
1: अब यो सरकारले अहिलेको सरकारले चाहिँ खर्चमा मितिवेदिता अप्नाउने भनेको छ, अब बजेट पनि सम्भवत पुँजीगत खर्च बढाउने, चालु खर्चलाई अलिकति कम गर्ने भन्ने खालको सुझाव पनि त्यही अनुसारले पाइरहेको छ, सरकारको योजना पनि त्यही छ भन्ने छ अहिलेसम्म अनुमान। भर्खरै अब यो मन्त्रालय पनि घटायो, 22 बाट 18 झार्यो, यो चाहिँ प्रशासनिक सुधारको संकेतको रूपमा लिने अथवा चाहिँ यो सामान्य सरकारले काम
0: गर्ने, त्यसैले मात्रै प्रशासन सुधार हुँदैन, मन्त्रालय घटाएर अलिकति पैसा त घट्ला, अझ कतिवटा रिपोर्ट मैले हिजै सुनिरहेको थिएँ, काशीराज दालको रिपोर्ट, फलानु रिपोर्ट, दुईवटा रिपोर्ट हुन्छ, कसैले 15 मात्रै राख्दा हुन्छ भनेको छ, 12-15 भनेको छ, अनि 18 त अझ धेरै भयो भने
1: कसैले त सचिवले नै चलाए हुन्छ नि,
0: त्यसो भने चाहिँ ल 18 राख्यो ठिकै हो, पहिला 52 मन्त्रालयसम्म नि आफ्नो मान्छे त्यो सरकारलाई स्थायित्व दिनको लागि शेरबहादुरले, ककलले, बाबुरामजीले कति 49, शेरबहादुरले 52 गरेको ओलीले कति राखेकै हुन् होइन, यो तर त्यो

0: नराम्रो होइन, एकदम राम्रो हो, तर के भनेदेखि यसैले प्रशासन सुधार हुन्छ भन्ने चाहिँ होइन, त्यहाँभित्र चाहिँ कल्चर एउटा बनाउनु पर्यो।
1: अब यो सरकारले अहिले यो सिस्टमलाई सुधार गर्ने भन्दा पनि अलिकति कडाइमा बढी ध्यान दियो भन्ने खालको आरोप छ हरेक ठाउँमा,
0: अनि धेरै प्लान्ड रूपमा भएको छैन, यो हाफेचाड भएको छ, गरिहालौँ डङडङ ठोकिहालौँ गरिहालौँ सकौँ भन्ने छ, त्यसरी हुँदैन, त्यसले अङ्ग्रेजीमा भन्छ काउन्टर प्रोडक्टिभ, प्रत्युत्पादक हुनसक्छ भोलि। यस्तो हुन्छ, यस्तो व्यवस्थामा यस्तो भइदियो भने के हुन्छ भने शिथिल हुँदै जान्छ बिस्तारै टाइमले, भोलि पनि डाङडुङ हो क्या गर्यो भने बिस्तारै बिस्तारै शीतल हुँदै जान्छ, ए यस्तै त हो नि भन्ने मान्छेले अनि हेर्न थाल्छ। इन्दिरा गान्धीले त्यही भयो, इमर्जेन्सी लाउँदाखेरि मलाई थाहा छ, इन्डियामा म इन्डियामा त्यति बेला बोलाएको थिएँ, त्यति बेला सेमिनारमा जाँदाखेरि त्यही भन्थ्यो, क्या एकदम ट्रेन टाइममा हिँडेको छ सब काम राम्रो, ए त्यो आर्मीको मान्छे भन्थ्यो, पछाडि त सबै केही पनि भएन, सबै खतम भयो, यो कुरा बुझ्यो उसले, अनि दबाब पनि पर्यो अनि चुनावमा फेरि गएको।
1: अब यो भ्रष्टाचार नियन्त्रणमा अलिकति सरकारले कडाई गर्यो, भ्रष्टाचारको निर्मम भन्ने भन्ने
0: छ, अहिलेसम्म नराम्रो गराएको छैन, राम्रै गराएको छ अरूभन्दा पहिलेको भन्दा, तर यो आयोग सायोग गरे, अब यो कार्की आयोग फलानु आयोग उसले बनाएको हावा जस्तो भयो, यो शनिबार त गौरी बहादुर कार्की कि होइन, अब त्यसले भदौ 24 नै केही पनि छैन, के यी सबै पर्छन् त्यो 24 धेरै राष्ट्रपति भनौँ गर्ने भन्ने शङ्काले पनि होला, अब त्यसमा अरू पनि को छन्, अरू सुरक्षाका मान्छेहरू अरूहरू धेरै, त्यो पनि त्यो कारणले उसले त्यसरी त्यो आयोगै भएन नि, 70-78 मान्छे मरेका छन्, पहिला दिन 19-20 मरे, दोस्रो दिन त्यत्रो मरे, उसको चाहिँ केही हिसाब किताब छैन, पुलिस मारियो, मान्छे मारिए, भोलिपल्ट ठुलो काण्ड भयो नि त, यत्रो जलाइयो, राष्ट्रपति भवन जलाइयो, सुप्रिम कोर्ट जलाइयो, सिंहदर, अनि त्यसको बारेमा केही पनि नहुने।
1: अब यो अर्को छ, यो कर्मचारीहरूले अहिलेको सरकारलाई सहयोग गरिराखेको देखिन्छ कि के छ अवस्था,
0: कर्मचारीहरूले सहयोग नगरी यिनीहरूले के भने अहिले बाध्यात्मक रूपमा सहयोग गरेका छन्,
1: डर जस्तो,
0: अब डर छ, जागिरको फायर गरिदिन्छ भोलि गर्छ भन्ने छ, तर त्यो धेरै त्यसरी होइन कि, तिनीहरूलाई बिस्तारै यो त्यस व्यवस्थाभित्रै सहयोग गर्ने बढाउनु पर्छ, अहिले चाहिँ डरले हो।
1: अब एउटा यो अर्को
0: डर पनि चाहिन्छ अलिक केही न केही रूपमा, तर डरले मात्रै काम पनि गर्नुहुन्छ।
1: एउटा यो सुकुम्बासी बस्ती व्यवस्थापनमा अलिकति सरकारले हतार गर्यो, व्यवस्थापन नगरेर भन्ने खालको पनि छ,
0: यसो छ, सुकुम्बासीहरू पनि यहाँ मात्रै छ, सबैतिर त्यस्तै छ, अब त्यो पहिले बालनले नि गर्न खोजे, त्यो मेयर हुँदा सकेनन् होइन, अब त्यो गर्न खोजे नराम्रो होइन, व्यवस्थापन गर्ने पहिले प्लान गरेर यो यति मान्छे यति फलान दिन व्यवस्थापन हुन्छ नि, त्यसलाई यहाँ लगेर हुन त कोसिस गरेका छन् राख्नलाई के, तर अहिले पनि अब त्यो देखाउँछ नि टिभीले, अब टिभीले कहिलेकाहीँ बढी पनि देखाउँछ घटी पनि देखाउँछ, मिडियाले पनि त्यही गर्छ नि, अब त्यसलाई हेरेर मात्रै पनि भन्नु पनि भएन, अब स्कुलका केटाकेटीको पढाइ बिग्रिया छ, अलिकति व्यवस्थापनमा प्लान गरेर 2-3 बिमा गर्नुपर्ने, सबभन्दा ठुलो प्रायोरिटी त्यही देखेँ बालनले, पहिले आउने बित्तिकै सबैलाई बोलाएर सुरक्षाहरूलाई बोलाएर ल गर्नुहोस् उनीलाई।
1: प्रधान न्यायाधीश नियुक्तिको कुरा सरले अघि अलिकति कोट्याउनु भएको थियो, त्यो स्वाभाविक
0: प्रधान न्यायाधीश
1: नियुक्तिको विषय
0: जो कि त त्यो हुँदैन, त्यो सिनियर र योग्यतामा यसो क्यारेक्टर नबिग्रिएको फलानु अनि योग्यता मर्यादा क्रममा जो छ त्यो अनुसार भन्ने कि त लेखाए बाँदै कि हुन्थ्यो, 6 मध्येमा जसलाई पनि त त्यहाँ त भनेको छैन होइन, त्यो ल्याटिच्युड त दिएको थियो नि त त्यसभित्र तान्ने भनेर, यो प्र्याक्टिस सिनियरमालाई दिने भनेर
1: संविधानमा स्पष्ट भएन
0: भएन,
1: सरकारले
0: उठायो त्यसलाई मौका उसले लिइदियो, अब लिइदियो उसले के दृष्टिकोण राखेर फर्स्ट सेकेन्ड थर्डलाई दिएन, उसको आफ्नो होला नि त, चौथोलाई दियो उसको मेरिट के हो क्वालिटी के हो भएन त्यो थाहा भएन, त्यसलाई त्यस्तो भन्ने ठाउँ चाहिँ मलाई ठुलो देख्थिनँ म।
1: अब अहिले सबभन्दा चुनौतीपूर्ण भने तपाईँले पनि मूल्याङ्कन गरिराख्नु भएको छ, सरकार अर्थात् प्रधानमन्त्री र पार्टी राष्ट्रपाभित्रको ट्युनिङ,
0: सबभन्दा ठुलो कुरा त्यो छ,
1: झ्यारझ्यार देखियो भन्ने हुन्छ एउटा,
0: अब यसो छ त्यो कुरा बाहिर आएको छैन, सबै दबिएको छ, लुके एकदम उकुस मुकुस भएको छ, बाहिर एक्सप्रेसन भएको छैन, यो कुराहरू भर्खर सुरु भएको छ, 1.5 भयो होइन, अब अहिले उहाँलाई मलाई लाग्छ पार्टी चलाउने मान्छेलाई निकै अप्ठ्यारो पर्यो होला, अब यो यस्तै धारा चल्यो भने कसरी चल्छ र, त्यो नेतै त्यस्तो भइदियो भने तेल पुजार नलाउने पार्टी भने केही पनि होइन भन्ने संस्था भने केही पनि होइन भन्ने हो भने त मै मात्रै हुँ, खालि जनतालाई हित गर्ने भन्ने त्यो भयो भने त त्यो आफू पहिलेको इन्डिभिजुअलिस्टिक नेता एउटा भनौँ न त्यो पर्सनालिटी कल्ट भन्छ, व्यक्ति पूजा मात्रै गर्ने हो भने त त्यो त राजनीति लोकतन्त्र डेमोक्रेसी गणतन्त्र भएन नि त।
1: अब सरकार देश निर्माणका लागि राष्ट्र निर्माणका लागि विपक्षी दलहरूको पनि भूमिका छ, भले उहाँहरू सरकारमा हुनुहुन्न, अब यो विरोध गर्नु त उहाँहरूको धर्म पनि एक प्रकारले भनिन्छ विपक्षीहरूको संसदमा। अब विपक्षीहरूले चाहिँ सरकारलाई कस्तो खालको सहयोग रचनात्मक र कस्तो खबरदारी गर्न आवश्यक छ अबको अवस्था?
0: अहिले अब भर्खर सुरु भएको छ सांसद पनि होइन, अब विपक्षीहरू अहिले प्रतिपक्षहरू एकदमै कमजोर अवस्थामा छन्, तर भए पनि कमजोरै भए पनि अब भएको कुरा त उठाउनु जस्तो अहिलेसम्म गरिरहेकोमा मैले नराम्रो म देख्दिनँ। जस्तो अब जस्तो प्राइम मिनिस्टरको यो सिस्टम हो, प्राइम मिनिस्टर आउनै पर्छ, उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन। हुन्छ टेक्निकल्ली उहाँले 38 धारा कति समाएर चाहिँ उहाँ नआए पनि अरूलाई हराए पनि हुन्छ भन्नुभयो, तर यो संसदीय व्यवस्थामा ल आज कहिले आउनु भयो राष्ट्रपतिबाट उठेर जाने त्यो कहीँ त्यो कानुनमा छ, त्यो मर्यादा क्रम हो, मर्यादा क्रम पनि चाहिन्छ, प्रक्रिया पनि चाहिन्छ। यो सिस्टम के हो भने प्राइम मिनिस्टरल सिस्टम हो यो, त्यो कुरा बुझिनु पर्यो नि त, क्याबिनेट सिस्टम हो त्यो। त्यस कारणले हेर्दाखेरि प्रतिपक्षले त्यस्तो अहिलेसम्म असो भएन, पहिले एमाले मलाई थाहा छ तपाईँहरू त हुनुहुन्न थियो होला, यो 46 सालपछि गिरिजाप्रसादको गभर्मेन्ट बन्ने बित्तिकै कस्तो उग्र रूप लिन्थ्यो एमाले, खत्तम पार्टी थियो नि त त्यति बेला त, सारा चाहिँ रेलिङ भाँचेर सिंह उहाँ सफल अदालत नै जलाउन गएका, त्यो मनमोहनको गभर्मेन्ट चाहिँ ऊ भयो भनेर विश्व गरे, अनि टनकपुर सन्धिको त्यो के गर्यो भनेर यस्तै यस्तै घटनाहरूमा 29 दिन त कर्मचारीहरूलाई उचालेर उहाँले हडताल गराउनु भयो, अनि केही लागेन, मनमोहन अधिकारी सब हुनुहुन्थ्यो त्यति बेला होइन, मदन भण्डारी पनि थिए, त्यस्तै खालको उग्र जुन देखिन्थ्यो अहिले त्यो धेरै संयमित भएको छ, धेरै हाम्रो लोकतन्त्रमा परिमार्जन भएको छ, परिष्कृत भएको छ। तपाईँको यसपालि चुनाव हेर्नुहोस् न, नेपाली जनताले एकै दिनमा कहीँ एकजना मान्छे मरेन, कहीँ त्यस्तो ठुलो घटना भएन, एकै दिनमा चुनाव सम्पन्न भयो, जुन त विचित्रको पोस्ट खट यो कन्ट्री त, अरू साउथ एसियामा यही बङ्गालमा दुई फेजमा भयो, अस्ति इन्डियामा अरू ठाउँमा कति फेजमा हुन्छ त्यस्तो हुन्छ, 5-7 फेजमा पनि भएको हुन्छ। त्यस कारणले यहाँको धेरै प्र्याक्टिस पनि कलिकले नेता अब भयो, तर यसपालि चाहिँ संयोगले अब कसरी ह्यान्डल गर्नुहुन्छ उहाँको कुरा हो, यो स्वतन्त्र पार्टीको यत्रो ठुलो म्यान्डेट पाएको छ, अब ठुलो मौका हो उहाँहरूलाई, तर नेता ठिकसँग बसेर गरिदियो भने राम्रो हुन्थ्यो भन्ने हाम्रो सदा सहायता हो।
1: अब नागरिकहरूले पुरानो दलहरूबाट सम्भव भएन भनेर वैकल्पिक राजनीतिलाई आधार माने, त्यही अनुसारले म्यान्डेट पनि दियो, अब यो यस्तो हुँदै गयो भने यो भरोसा कहाँ जान्छ त नागरिकको?
0: वैकल्पिक हुँदै हुँदैन भन्ने नै हुँदैन, विकल्प पञ्चायत व्यवस्था विकल्प रहित भन्थे हामीले पढाए त्यसै भन्थे, विकल्प बिनाको व्यवस्था हो, विदाउट एनी अल्टरनेटिभ भनेर हामीले पढ्नु पढाइन्थ्यो हामीले, त्यो चाहिँ 17 सालपछि
1: व्यवस्था छ। तर
0: त्यस कारणले अहिले झन् यो त यो डाइनामिक यो त लोकतन्त्रमा त एकैछिनमा यही हो भनौँ न, अब राफरफा चाहिँ के होला भनेर तपाईँले नि क्वेसन गर्नुहुन्छ, मै सोध्छु, यस्तो पर्सनालिटी ओरिएन्टेड पार्टीहरू यदि व्यवस्थापन भएन भने धेरै चल्दैन। र अरू कुरा के रहेछ भने धेरै संयमित धेरै विचार गर्नुपर्दछ पार्टीलाई लामो बाटोमा हिँडाउनलाई स्थायित्व दिनलाई। राष्ट्रिय स्वतन्त्र पार्टी एउटा वैकल्पिक अहिलेको लागि अरू पार्टीको जो पुरानो पार्टीको उसको रूपमा आएको छ, तर सधैँ यो वैकल्पिक रहन्छ भन्न सक्दिनँ मैले। मैले कान्तिपुरमा लेख पनि लेखेको छु कि राप्रपा वैकल्पिक हुन सक्दैन, अब मलाई लाग्दैन माओवादी पार्टी अहिलेको रूपमा वैकल्पिक हुन सक्दैन, तर समग्रमा एमालेको पनि एक्जिस्टेन्स अलिअलि नै सकिन्छ भन्न सकिँदैन, केही न केही रूपमा ओलीजीपछि त्यो रूपमा नहोला एमाले, किन लिडरहरू देखिँदैन, विद्या भण्डारी आएर जो चमत्कारी लिडर हुँदैन, ओली जतिको पनि हुँदैन, ओली त जे भयो एउटा ऊ त थियो पर्सेन्ट थियो, हामीलाई मन नपर्ला अर्को कुरा हो, अलिकति स्वार्थी भयो, सेल्फ आफू आत्मकेन्द्रित भइदियो, व्यक्तिवादी भइदियो, अर्को कुरा हो, अनि त्यो देखिँदैन विकल्पको रूपमा। अब नेपाली कङ्ग्रेसभित्र यो शेरबहादुर देवा फलानु फलानु यो छन् नि अहिले यिनीहरू उनीहरूबाट चल्दैन भनेर उनीहरूले जुन गरे गगन थापा एकदम राम्रो हो, त्यो त मैले सपोर्ट गरेको पुरै, मैले हामी
1: हराएकोमा
0: उनीहरू गगन थापा विश्व प्रकारले जुन गरे सम्मेलन त राम्रो गरे परिवर्तनको लागि. चुनाव हारे नराम्रो भयो किनभने ड्यामेज उनीहरूले मेरो भनाइ के छ भने उनीहरूले ड्यामेज कन्ट्रोल गर्न त खोज्या हो नि पहिलेदेखि नि चुनावभन्दा पहिलेदेखि नि त अलिक ढिलो भयो भने मात्रै हो ड्यामेज यसो हुँदैछ है हाम्रो हामी खतम हुँदैछौँ भनेर त गगन थापा विश्व प्रकाशहरूले त्यो गरेर त्यो सम्मेलन गरौँ यहाँ गरौँ नेतालाई हस्तान्तरण नयाँ गरौँ त भन्यो भने उनीहरू मानेनन् नि नमानेपछि उनीहरूले बाध्यात्मक रूपमा गएर अधिवेशन गरेर छाने त्यहाँ राम्रो थियो. अब संयोगले यसपालि अब सुनामी आइदियो के गएको छ तपाईँको हामीलाई चाहिँ थाहै हुँदैन कति बेला यहाँ पहिरो जान्छ कति बेला चाहिँ यहाँ आउँछ आँधी बेरी उरी हिँडै उत्तर प्रदेशमा 104 मान्छे मरे भन्थे. अब यस्तो सुनामी आइदियो नेपालको राजनीतिमा अहिले बालेन शाह र जो एउटा वेभ आइदियो त्यो वेभ सधैँ स्थिर हुँदैन वेभ आउँछ त्यो आँधी हुरी कति बेर आउँछ र हुर्र आउँछ डङ्गा डुङडुङ गर्दा 8-10 मिनटमा जान्छ होइन यो यस्तै भएको छ यसपालि जो आज जो तपाईँ पसाए भए तपाईँ सांसद भएर आइसक्नु त्यति बेला त्यो जगदीश पोखरेल अघि खरेल एक दिन अगाडि गयो मन्त्री छोडेर सांसद भएर आएन त्यसले हाम्रो कति छ कति त्यस्ता
1: त्यो त अझ केही क्षेत्रमा योगदान गरेका व्यक्तिहरू हुनुहुन्छ कोही त नामै नसुने मान्छे
0: ढुङ्गो उठाइदिए पनि जित्याएको छ घन्टीले त्यस कारण त्यो वेब छ अब घन्टी ठेकिदिनु पर्यो बिस्तारै ती मान्छे कति दिनुत्साहित हुन्छन् कतिले के आश गरेर आएका छन् ती कति चिक्छन् कति अब कति क्षमता राख्न सक्छन् त्यस कारणले अहिले नै यो विकल्पमा आयो भने छैन तर जतिसुकै यो घटे पनि 15-20-25-30 सिट त राख्न सक्ला नि त राजसभाले
1: अहिले नै त्यहाँसम्म मूल्याङ्कन गर्ने अवस्था भएको छैन
0: अहिले भएको छैन त्यस कारणले यो विकल्प हुन्छ अहिले भन्न छैन.
1: यसमा मैले
0: मेरो भनाइ के छ भने
1: उत्तरबाटै सोधेँ मैले अब जस्तो बालेन्द्र शाह नेतृत्वको सरकारले 5 वर्ष निरन्तरता पाउँछ भन्नेमा पनि आशंका गर्ने अवस्था सिर्जना भयो भन्ने छ बाहिर बहस अहिले चाहिँ यही प्रवृत्ति हो
0: त्यही हो त्यही हो
1: के हुन्छ त यसमा अब के होइन
0: के हुन्छ बालेन्द्र शाह यदि बालेन्द्र शाहको लिडरसिप चाहिँ टोटल फेलियर गर्न लाग्यो स्खलन हुँदै गयो यसले यति गयो भने पार्टीलाई ड्यामेज हुन्छ पार्टीको लिडरसिपले बालेन्द्र शाहलाई चेन्ज गरेर अर्को प्रधानमन्त्री बनाउनु पर्छ त्यो भने टिक्छ यो सरकार हुनसक्छ रवि लामिछाने अबको केस छ आफै होलान् अथवा चणी मगले होलान् अथवा कोही अर्को कोही होला डोल डिए के अ के भन्ने ती स्पिकर छन् नि अहिले डिपी अर्याल भन्ने होलान् कोही होलान् अब कतिको त्यो अर्को कुरा हो तर उसले त ब्यान्डेड त पाएको छ नि त 182 सिट छ नि त बालेन घटे पनि बालेनका पछि 20 जालान् तर बालेन मैले अब भने मेरो किताबै मैले हिजो लेखिरहेको छु मेरो दिल्लीमा छ यो लायबिलिटी अङ्ग्रेजीमा लायबिलिटी हुन्छ क्या लायबिलिटी हो बालेन कि एसेट हो यो पुँजी हो कि भार त्यसो भन्छ क्या यो वेदर इज एन एसेट अर लायबिलिटी त्यस कारण अहिले मैले हेर्दा चाहिँ लायबिलिटी होला कि जस्तो लाग्न थाल्यो मेरो विचारमा चाहिँ बालेनजीले ठिकठाकमा बसिनु हो भने पार्टीलाई फाइदा हुन्छ जस्तो उहाँले हिजो 10 मिनट आएर उपस्थित भइदिए भयो त्यो फाइदा हुन्थ्यो राष्ट्रपतिका धैर्य राखिदिए 15-20 मिनट अरू बसिदिए भए आधी घन्टामा हिँड्नुभयो आधी घन्टा अरू बसिदिए भए त्यो राम्रो हुन्थ्यो. अब राजनीतिमा फेरि सानो कुरा पनि ठुलो हुँदो रहेछ क्या सानो सानो कुराले मान्छेलाई
1: बालेन शाहलाई यहाँको समग्र रूपमा के सुझाव छ के
0: बालेन शाहजी अब एउटा पपुलर अहिले हुनुभएको छ उहाँ पपुलर आफ्नो पपुलारिटीको लोकप्रियताको आधारमा आउनु भएको छ उहाँको ध्येय पनि राम्रै छ जनताको सेवा गरौँ भन्ने छ भने यो व्यवस्था के हो भन्ने उहाँले अलिकति बुझिदिनु पर्यो त्यो व्यवस्था अनुसारको आचरण उहाँले अलिकति भए पनि गरिदिनु पर्यो राष्ट्रपतिसँग कम्युनिकेसनमा बसेको राष्ट्रपतिलाई भेट्ने नभेट्ने राष्ट्रपतिलाई भेट्दै अहिलेसम्म भेटेकै छैन एक दिन पनि भेटै पर्छ भने छैन केही भेट्दै भेट्दैन भने अब त्यस्तो भएन एउटा यो व्यवस्थाको मर्म के हो यो व्यवस्थाको क्यारेक्टरिस्टिक के हुन्छन् यो सिस्टममा कसरी काम गर्नुपर्छ त न्यूनतम म्याक्सिमम भन्दैन न्यूनतम केही संस्कार चाहिँ निर्माण गर्नु पर्यो देखाउनु पर्यो अनि यो स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई र उहाँको जुन मिसन छ यो गर्ने गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो.
2: उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल. उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ. आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु. नमस्कार.

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड। गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 8 महिनालाई पुग्ने चीनी मौद्दात रहेको सरकारको दावी, चीनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसंचार तथा सूचना समाज दिवस, डिजिटल पहुँच विस्तारमा जोड़, व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली, कोशी र मधेशमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजूद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा, क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले 8 महिनालाई पुग्ने चीनी मौजदात रहेको दावी गरेको छ। चीनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता एवं सरकारवालामा चीनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक संचिति नगर्न आग्रह पनि गर्नुभएको छ। पछिल्लो पटक भारतले चीनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 गतेदेखि निर्यातमा प्रतिबन्ध लगाएको छ। तर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अहिले संचालनमा रहेका चीनी उद्योगबाट उत्पादन भई मौजदातमा रहेको परिणाम र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेशन लिमिटेड लगायतसँग झण्डै 8 महिनाको माग धान्ने अवस्था छ। यसअघि नेपाल चीनी उत्पादक संघले पनि चीनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको थियो। संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक टन चीनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चीनी मौजदातमा छ। बजारमा भाव बढ़न नदिन मन्त्रालयले अनुगमनसहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताउनुभयो। चीनीमा आत्मनिर्भरताका लागि चीनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेका उहाँको भनाइ छ। कृषि मन्त्रालयले उन्नत जातका अंक मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ। सरकारले दीर्घकालीन रूपमा चीनीमा आत्मनिर्भरताका लागि चीनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो। आज विश्वका विभिन्न देशमा विश्व दूरसंचार तथा सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 तारीकमा यो दिवस मनाउने गरिन्छ। डिजिटल विभाजन भन्नाले सूचना तथा संचार प्रविधि, इन्टरनेट, कम्प्यूटर, स्मार्टफोन लगायतमा पहुँच भएका र नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई बुझाउँछ। विशेष गरी इन्टरनेट सेवा प्रविधिको प्रयोग गर्ने सिप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरमा एकरूपता छैन। शहर बजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्ता सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो। विश्व दूरसंचार दिवस सन् 1969 मनाउन प्रारम्भ भएको हो। आज देशको सबैजसो ठाउँमा वर्षा र बदलीको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश सहित बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ भने बाँकी भागमा मौसम आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यसै गरी मधेश प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भाग र कोशी प्रदेशको तराई क्षेत्रका 1-2 ठाउँमा पनि मेघ गर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ। मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान र गैराती, गण्डकी, बागमती र कोशी प्रदेशको केही ठाउँमा पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको हो। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमा हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेलले बताउनुभयो। दुईवटा संक्रान्ति भएको महिना 6 मास हो। मलमास अर्थात अधिक मासमा नित्य कर्म, पूजा, जप, ध्यान, पाठ गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। त्यस्तै पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्न नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाई छ। आज 33 मदन स्मृति स्मृति दिवस। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसको अवसरमा आज स्मृति सभासहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारको मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको एमाले जनाएको छ। अरू ठाउँमा पनि मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण लगायत गर्ने काम रहेका छन्। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा गाड़ी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवाद ज व जका प्रणेताका रूपमा मान्दै आएको छ। अब विदेशको खबर। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो। ट्रम्पले आफ्नो पछिल्लो अन्तर्वार्तामा ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव बढ़ेर सम्भावित युद्धको जोखिम निम्त्याउन सक्ने बताउनु भएको थियो। उहाँले अमेरिका ठूलो सैन्य द्वन्दमा जान नचाहेको समेत बताउनु भएको छ। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए भए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ताइवानले अमेरिकासँगको सुरक्षा सहकार्यलाई क्षेत्रीय स्थायित्व र प्रतिरक्षाको महत्वपूर्ण आधारको रूपमा पनि प्रस्तुत गरेको छ। यसैबीच चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानो अडानलाई दोहोर्याएको छ। चीनका राष्ट्रपति शी जिनपिङले ताइवान मुद्दामा कुनै पनि गलत कदमले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिका भने आधिकारिक रूपमा चीनलाई मात्र मान्यता दिँदै ताइवानलाई सुरक्षा सहायता उपलब्ध गराउँदै आएको छ र यसले यो मुद्दालाई थप संवेदनशील बनाएको छ। विश्लेषकहरूका अनुसार ताइवान अमेरिका चीनबीचको यो कूटनैतिक तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुने देखिन्छ। अब खेल खबर। चेल्सीलाई 1-0 गोलले हराउँदै एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिटीले एफए कप सहित यो सिजनको दोस्रो उपाधि जितेको हो। यसअघि सिटीले इंग्लिश लीग कपको उपाधि जितेको थियो। हिजो भएको खेलमा 72 मिनटमा सिटीले गोल गरे। उसका हालाण्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे। सिटीले यो सहित एफए कपको उपाधि 8 पटक जितेको छ। सिटीलाई इंग्लिश प्रिमियर लीगको उपाधि जित्ने अवसर पनि छ। प्रिमियर लीगमा सिटी आर्सेनल भन्दा 2 अंकले पछाडि छ। प्रशिक्षक पेप ग्वार्डियोला का लागि ट्रिपल उपाधिको अवसर छ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आठ महिनालाई पुग्ने चिनी मौजदात रहेको सरकारको दावी। चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसंचार तथा सूचना समाज दिवस। डिजिटल पहुँच विस्तारमा जोड। व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली। कोशी र मधेशमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजूद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा। क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका अन्तर्गत मत्स्यगाउँको मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। हरेक मलमासमा जस्तै यस वर्ष पनि मत्स्य नारायण मन्दिरमा आजदेखि 1 महिनासम्म पुरूषोत्तम मेला चल्नेछ। मत्स्य नारायण मन्दिरमा मलमासको समयमा भगवान विष्णुको पूजा आराधना गर्न नेपाल तथा भारतबाट लाखौं भक्तजन आउने गर्छन्। पोखरीले घेरिएको यो मन्दिरमा हरेक 3 वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्य नारायण कल्याण मेला पनि लाग्ने गरेको छ। किर्तिपुर कलंकीको तीन थाना र थानकोटबाट झण्डै 3-4 किलोमिटर दूरीमा रहेको मत्स्यनारायण मन्दिर 1700 वर्ष अघि निर्माण भएको हो। यहाँ 4000 वर्ष अघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ। मत्स्यनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको 1 फिट अग्लो 4 हातमा शंख चक्र गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ। स्थानीय उत्पादन स्थानीय बजारमा भन्ने नाराका साथ भक्तपुरको सूर्यविनायक नगरपालिका साथ कार्यालयमा निशुल्क घुम्ती हाट बजार सञ्चालन भएको छ। सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा हिजो 2000 भन्दा बढ़ी उपभोक्ताले सेवा लिएका छन्। स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै किसान एवं उद्यमीले सिधै आफ्नो बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्ने गरी नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको वडा नम्बर 7 का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो। हाट बजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले बिहोर्ने र उद्यमी किसान एवं व्यापारीलाई निशुल्क स्टल राख्न दिने गरी सञ्चालन भएको हाट बजारमा गुण्डुमा 30 वटा स्टल राखिएको थियो। स्टलमा स्थानीय उत्पादन गुन्द्रुक मस्यौरा जिम्बु च्याउ हरिया तरकारी महिला उद्यमीले बनाएका हस्तकलाका विभिन्न सामग्री कृषिका बिउबीजन कम्पोस्ट मल फल नेवारी खाजा लगायत विभिन्न परिकार राखिएको थियो। साहित्य सन्धाको 476 मासिक श्रृंखलामा काठमाण्डको बुढा नीलकण्ठ नगरपालिकासँगको सहकार्यमा हिजो नेपालको भू राजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषयमा चर्चा र रचना वाचन गरिएको छ। पूर्व राजदूत इन्द्रदय लाल श्रेष्ठले नेपालको स्वीकृति बिना नेपाली भूमिबाट भारत र चीनले कैलाश मान सरोवरको यात्रा गराउने सूचना सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानून एवं कूटनैतिक मर्यादा विपरीत भएको टिप्पणी गर्नुभयो। त्यस अवसरमा साहित्यकार लक्ष्मण तिमी सिन्हाद्वारा लिखित पुष्पाञ्जली खण्डकाव्य र युग सन्देश कविता संग्रह लोकार्पण गरिएको थियो। युग सन्देशको साहित्यकार गोविन्द प्रसाद आचार्यले समीक्षा गर्नुभएको थियो। बुढा नीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले स्रष्टाहरूलाई विकृति विरूद्ध निरन्तर कलम चलाउन आग्रह गर्नुभयो। पछिल्लो 24 घण्टामा 2029 गाड़ीका चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 417,000 राजस्व संकलन भएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 59 जना, नियमित विपरीत राइड सेयरिंग गरेका 119 जना, संकेत बत्ती उल्लंघनकर्ता 132 र तीव्र गतिमा हुइकाएका 208 जनालाई कार्यवाही गरिएको हो। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 57, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा पार्किङ गर्ने 95, एकतर्फी सड़कमा चलाउने 126 र अन्य विभिन्न नियम पालना नगरेका 1139 जनालाई कार्यवाही गरिएको छ। र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा सीताके च्याउ प्रति किलो 1000 रूपियाँसम्म पुगेको छ। त्यस्तै कन्ने च्याउ प्रति किलो 160, डल्ले च्याउ 350 रूपियाँ रहेको छ। समितिका अनुसार गोलबेडा ठूलो भारतीय प्रति किलो 90 रूपियाँ, सानो स्थानीय 65 रूपियाँ, तराईको 60 रूपियाँमा किनबेच भइरहेको छ। त्यस्तै रातो आलु 23 देखि 28 रूपियाँ प्रति किलोसम्म किनबेच भइरहेको छ। प्याज सुकेको भारतीय प्रति किलो 38 रूपियाँ छ। फलफूलमा स्याउ फुजी 300, अनार 500, अंगुर 300 देखि 450 रूपियाँ, केरा 200 देखि 220 र एभोकाडो प्रति किलो 800 रूपियाँसम्ममा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 महिनालाई पुग्ने चीनी मौजदात रहेको सरकारको दावी, चीनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने, आजदेखि मलमास शुरू, काठमाण्डौ मत्स्यगाउँको मत्स्यनारायणमा

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ 2 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 2 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसा परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0674227
3: 24027।
2: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511 88918।
5: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615-5294-93, 5524-94, 5826-778।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नुभयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नेपाल

0: California. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।
3: बन्दा त आगो लागेछ, निभाउन जाउ न।
4: हो त, एउटा सानो मसलाले सिनो बनिसका पनि हो।
5: हाम्रो बाङ, हाम्रो ध्वन, डढेलो बाटो जोगाउन गरेर जतन, बन्द डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
8: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
7: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गराउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।

0: एलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: नाम नै पर्याप्त छ।
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मध्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भयो।
2: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: जसको नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
5: हामी
4: गर्न सक्छौ,
5: गर्न सक्छौ।
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
7: अहिले बिहानको ठिक 10 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुविधाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा फोन 061-552-493, 552-494, 582-778।
3: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
4: यही जेठ 9 गते शनिबार
3: आउँदै हुनुहुन्छ। त्यसैले
4: छिटो छिटो पिसाब लाग्ने हात गोडा पोल्ने झमझमाउने भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने घाउ चोट निको हुन बढी समय लाग्ने महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने उमेर अनुसार बच्चाको हाइट कम भएको शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
5: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
6: यहाँ हरेक दिन होल बडी चेकअप मधुमेह परीक्षण HbA1c जाँच लिपिड प्रोफाइल लेभर फंक्सनल टेस्ट युरिक एसिड बाथ टाइफाइड ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण रगत वृय एवं दिशापिसा परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
7: अग्रिम बुकिंग तथा नाम दर्ताका लागि सम्पर्क
8: बागलुङ मेडिकल हल बडगाउँ चौर कुस्मा पर्वत।
7: सम्पर्क नम्बर 067-420-227
8: 98-422-597
7: 98-511-9918।
8: याद गर्नुहोला डाक्टर आउने मिति
4: यही जेठ 9 गते शनिबार।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: लैङ्गिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लौ किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नुभयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो वन नै सखा भुनि हो।
2: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन डरो जतन, वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
5: यही जेठ 9 गते शनिबार
4: आउँदै हुनुहुन्छ। त्यसैले
6: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने
4: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा।

0: थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
1: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
2: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
3: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
4: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
3: सम्पर्क नम्बर 067-420-227,
4: 98-472-2597,
3: 98-511-9918।
4: याद गर्नुहोला, डाक्टर आउने मिति
5: यही जेठ 9 गते शनिबार।
6: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
8: रेडियो दिदी बहिनी 95.2 MHz।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
6: यही जेठ 9 गते शनिबार
5: आउँदै हुनुहुन्छ। त्यसैले
7: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
8: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
9: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
10: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
11: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
10: सम्पर्क नम्बर 067-420-227,
11: 98-472-5597,
10: 98-511-9918।
11: याद गर्नुहोला, डाक्टर आउने मिति
6: यही जेठ 9 गते शनिबार।

0: Extreme Energy Drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
4: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Mania Extreme Energy Drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578852779582780.

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: Nepali Movies Channel.

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले मध्याह्नको ठिक 12 बज्यो।

छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार सही बाटोमा नरहेको नेकपा संयोजक प्रचण्डको दावी, प्रतिवाद गर्ने चेतावनी। प्रदेश सरकार फेरबदलको कसरतमा नरहेको प्रस्तुति।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको ओडा अधिवेशन शुरू हुँदै संविधान संशोधनबारे कंग्रेसले जेएनजी युवाहरूसँग छलफल गर्दै।
1: मलमास शुरू भएसँगै काठमाडौँको मत्स्य नारायणमा एक महिने मेला शुरू। हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो।
0: कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो, डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
1: र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित, आज पंजाब र बंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको राजनीति र सरकार सही बाटोमा नरहेको बताउनु भएको छ। आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारमाथि विभिन्न संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनुभयो। सुकुम्बासीहरूको समस्या समाधान, ट्रेड युनियन र विद्यार्थी संगठनहरूको खारेजी तथा संविधान संशोधन कार्यदलको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। अध्यादेश ल्याउने लगायतका नियत पनि ठिक नदेखिए प्रचण्डको भनाई छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनुभयो। शुरूआतमा सरकारका कामलाई ठिक ठिकै भन्न सकिए पनि पछिल्ला गतिविधि भने समर्थन योग्य नरहेको उहाँको भनाई छ। सरकारले यी समस्याको यथोचित सम्बोधन नगरे सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिनुभएको छ। फरक प्रसंगमा प्रचण्डले आफूहरू प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको स्पष्ट पार्नुभएको छ। कंग्रेस र एमालेबाट प्रदेश सरकारमा सहकार्यको प्रस्तावहरू आए पनि आफूले इन्कार गरिरहेको दावी गर्नुभयो। कसैलाई हटाएर अर्को कुनै दलसँग मिलेर सरकार फेर्ने गतिविधिमा सक्रिय नहुने बताउँदै प्रचण्डले प्रदेशमा नयाँपन ल्याउन सबै दलहरू मिलेर सरकार बनाउने बारे भने आफू सकारात्मक रहेको बताउनुभयो। आजै प्रचण्डले कंग्रेस नेता पूर्णबहादुर खड्गासँग पनि छलफल गर्नुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ओडा अधिवेशन आज शुरू हुँदैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनेका छन्। तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेका तर ओडा अधिवेशन हुन नसकेका बाँकी ओडामा अधिवेशन हुनेछ। जेठ 3 अघि तदर्थ समिति बन्ने ओडाहरूको हकमा भने जेठ 16 गते ओडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि जेठ 9 र 17 गते दुई चरणमा गर्ने तालिका छ। सो कुनै ओडाहरू मध्ये 30% र जिल्लाको हकमा पनि 30% पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रासोपाले जनाएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका बनाइएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुनेछ। पार्टी गठन भएको ठीक 4 वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको हो।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूसँग छलफल गर्नुहुने भएको छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय स्थानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको 18 जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी दिएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कंग्रेसले उपसभापति पुष्पा भूषालको संयोजकत्वमा कार्य दल बनाएर संविधान संशोधनका लागि सुझाव संकलन गरिरहेको छ। यद्यपि जेएनजी अभियन्ता माजिद अन्सारीले भने पाँचवटा प्रश्न उठाउनु भएको छ। आन्दोलनका घाइतेको उपचार तथा शहीद परिवारलाई तत्काल राहतका लागि कंग्रेस संसदमा मौन रहेको, सरकारसँग भएको 10 बुझे सम्झौताप्रतिको प्रतिबद्धता र त्यसप्रतिको मौनता लगायतका विषयमा प्रश्न उठाउनु भएको छ। यसअघि असीम शाह नेतृत्वको कार्यदलले जेएनजी अगुवाहरूसँग संविधान संशोधनका लागि राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए।
1: आज मदन भण्डारी जीवराज आश्रित स्मृति दिवस। नेकपा एमाले पार्टीका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको 33 स्मृति दिवसमा मदन नगर बल्खुमा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ। कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो। जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको भन्दै भण्डारीले पार्टी र जनता बीच दूरी बढ़े राजनैतिक आन्दोलनको मर्म कमजोर हुने भएकाले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ।
0: मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास आगामी असार 1 गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ। सौर र चन्द्रमास दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनेर भन्ने गरिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। चन्द्र महिनामा दुईवटा संक्रान्ति परेमा 6 मास भनिन्छ। अधिक मासमा नित्य कर्म, पूजा पाठ, जप ध्यान गर्न हुन्छ। नित्य बसिरहेको व्रत गर्न भने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। महादान, मांगलिक कार्य एवं विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता काम गर्नुहुँदैन।
1: आजदेखि पुरूषोत्तम महिना शुरू भएसँगै चन्द्रगिरीको मत्स्य नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। हरेक 3 वर्षमा पर्ने अधिक मासमा चन्द्रगिरी नगरपालिका 9 रहेको उक्त मन्दिरमा 1 महिनासम्म मेला लाग्ने गर्छ। यो मेलालाई मत्स्य नारायण मेला पनि भनिन्छ। आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको मत्स्य नारायण मेला व्यवस्थापन समितिको संयोजक अच्युत अधिकारीले जानकारी दिनुभयो। मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्य भागमा रहेको भगवान मत्स्य नारायणको दर्शन गरेमा पाप नाश हुने जनविश्वास छ। साथै छाला लगायत घाउ खटिराको रोग पनि निको हुने मानिन्छ।
0: हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बाक्लिन थालेको छ। सीजन शुरू भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन शुरू भएको 4 दिनमा मात्र 169 जना पुगेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री आएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष 4 महिनामा 6500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: किर्तिमानी आरोही कामेरिका शेर्पाले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। 56 वर्षीय कामेरिताले आज बिहान 10:12 विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिटर ट्रेक्सले जनाएको छ। सफल आरोहणपछि कामेरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। कामेरिताको सुरक्षित अवतरणको कामना गर्दै काठमाण्डुमा भव्य स्वागतको तयारी गरिएको छ। सन् 1994 सगरमाथा आरोहणको यात्रा शुरू गर्नुभएका कामेरिताले सन् 2026 आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसक्नु भएको छ। उहाँ एभरेस्ट म्यानको उपनामले चिनिनुहुन्छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उहाँकै नाममा छ। त्यसै गरी माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको कीर्ति विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवासभा मकालु 2 जन्मिनुभएकी लाक्पा शेर्पाले नेपालको पर्वत आरोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। कंगोको पूर्वी क्षेत्रमा इबोला भाइरसको प्रकोपबाट 80 ज्यान गएको छ। स्वास्थ्य मन्त्री स्याम्युअल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको 8 प्रारम्भिक घटनामा 80 ज्यान गएको पुष्टि गर्नुभयो। कम्तीमा 246 शंकास्पद नमूनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था क्यूएनएले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने बताएको छ। कंगोसँग जोड़िएको युगाण्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कड़ा बनाएको छ। अहिलेसम्म इटुरी प्रान्तका बुनिया, ब्राम्पा र मेंगवालु क्षेत्रमा फैलिएको छ। युगाण्डामा इबोलाको एउटा केस फेला परेको छ। अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगाण्डा र दक्षिण सुडानमा रोग फैलिने उच्च खतरा रहेको बताएको छ। इबोला भाइरसबाट संक्रमित बिरामी मध्ये 25%देखि 90%सम्मको ज्यान जाने गरेको छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फेला परेको थियो। संक्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्छ।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा कोलकाताले गुजरातलाई 29 रनले पराजित गरेको हो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभरमा 4 विकेट गुमाएर 218 रन बनायो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक 85 रन बनाए भने जोस बटलरले 57 रन र साई सुदर्शनले 53 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले विश्वभरमा 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताका लागि फिन एलेनले सर्वाधिक 93 रन बनाए भने अंगकुश रघुवंशीले 82, क्यामरून ग्रीनले 52 रन बनाए। कोलकाताका सुनिल नरायणले 2 विकेट लिए। यो जीतपछि कोलकाता 12 खेलमा 11 अंकसहित 7 स्थानमा छ। यस्तै गुजरातको भने 13 खेलमा 16 अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ। आईपीएलमा आज पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बीच खेल हुँदैछ।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकार सही बाटोमा नरहेको नेकपा संयोजक प्रचण्डको दावी, प्रतिवाद गर्ने चेतावनी, प्रदेश सरकार फेरबदलको कसरतमा नरहेको प्रस्तुति।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन शुरू हुँदै संविधान संशोधन बारे कंग्रेसले जेनजी युवाहरूसँग छलफल गर्ने।
1: मलमास शुरू भएसँगै काठमाण्डुको मत्स्य नारायणमा 1 मेला शुरू। हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो।
0: कंगोमा इबोला भाइरसबाट 80 ज्यान गयो। डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
1: र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित, आज पंजाब र बेंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। अप्सरा र धर्मराज विदा हुन्छ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
6: AI AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्र
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: नारी पुरुष बराबरी,
2: नारी पुरुष बराबरी,
3: यो हाम्रो आवाज हो।
1: क्षेत्रमा दुवै शक्ति हारा हारी,
2: दुवै शक्ति हारा हारी,
1: नारी पुरुष बराबरी,
2: नारी पुरुष
3: संघर्ष गरिरहेका, सफल भएका र सफल हुने सपना बोकेका, पितृसत्तात्मक समाजको दायरालाई नाघेर पुरुष समान काम गर्न सफल, जहाँ आफू महिला हुनुमा गर्व महसुस हुन्छ।

0: कार्यक्रम हाम्रो आवाज
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
2: यही जेठ 9 गते शनिबार
1: आउँदै हुनुहुन्छ। त्यसैले
3: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
4: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
6: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
1: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
6: सम्पर्क नम्बर 067-420-227,
1: 98-4-22-597,
6: 98-5-11-81-918।
1: याद गर्नुहोला, डाक्टर आउने मिति
2: यही जेठ 9 गते शनिबार।
7: आइमै भएर मुख मुखै लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले, के चाहियो तपाईँहरूलाई?
8: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
9: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
7: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुदेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुस्मा नगरपालिका पर्वत।
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
2: यही जेठ 9 गते शनिबार
1: आउँदै हुनुहुन्छ। त्यसैले
3: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
4: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
6: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
1: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
6: सम्पर्क नम्बर 067-420-227,
1: 98-4-22-597,
6: 98-5-11-81-918।
1: याद गर्नुहोला, डाक्टर आउने मिति
2: यही जेठ 9 गते शनिबार।

0: Mania Extreme Energy Drink.
1: नमस्कार स्वयंसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज.

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

ठुलो कार छ, तिम्रो लागि मुटु भरि मेरो प्यार छ, डोन्ट वरी बेबी आजको सरकार छ, मारा मार छ तेरो लागि, त्यो त तेरो पुलिस पछि तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी, डोन्ट बी पुलिस, वरिपरि नजर घुमा हेर्।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
5: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
6: यही जेठ 9 गते शनिबार
5: आउँदै हुनुहुन्छ। त्यसैले
6: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
7: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
9: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
5: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
9: सम्पर्क नम्बर 067-420-227,
5: 98-472-597,
9: 98-511-918।
5: याद गर्नुहोला, डाक्टर आउने मिति
6: यही जेठ 9 गते शनिबार।

0: Mania.
1: Extreme energy drink.
2: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।

0: विशेष जानकारी। यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू: धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू, साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
0: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068420003, 420001, मोबाइल नम्बर 9856219917, 9856336567 र 9451720736।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: California. Extreme energy drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
6: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
6: 98-422-597,
5: 98-511-9918।
6: याद गर्नुहोला, डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444 543

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

प्यार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
6: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
6: 98-472-597,
5: 98-511-9918।
6: याद गर्नुहोला, डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
0: 98-422-597,
5: 98-511-89-918।
0: याद गर्नुहोला।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: आवाज बिहीनको आवाज परिवर्तनको सम्वाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम बेर्सिनी, खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चूल्हो प्रयोगको अभियान अगाडि बढ़ाएको छ। स्थानीय तहहरूले पनि त्यसलाई प्रभावकारी रूपमा अगाडि बढ़ाएका छन्। जनस्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यका लागि पनि विद्युतीय चुल्होको प्रयोगलाई बढ़ावा दिन लागि रणनीतिमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रीता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनु। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको छ। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। त्यसै गरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुनुहुन्छ। संगठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरी

0: संजयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङका पाँचजना परिवारले जंगली च्याउ खाएका थिए। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 औं प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा र काठमाण्डुमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढ़ीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीयहरू चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
1: वर्षायाम शुरू भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौ बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागरण बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घर चिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान भने अझै टाढाको विषय बनेको छ। बढीमालीका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक,
2: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। वर्षाको समय शुरू भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ चाहिँ पहिरोले क्षतविक्षत अवस्थामा छ।
1: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार बरसातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बढीमालीका नगरपालिका 4 का अर्का स्थानीय कमलनाथको गुनासो छ।
3: जग्गा जमिन बगाई पाकिस्तान उच्च जोखिममा रहेको टाइम शुरू भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जागरण बस्नुपर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा पाकिस्तानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
1: विगतमा वर्षायाम सँगै साफे मार्तडी सड़क र मार्तडी कुल्टी सड़क लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुडासैनी।
4: परिसरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तथा जनप्रतिनिधि र यिनका व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा चाहिँ क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हामी सक्छौँ। त्यही अन्तर्गत हामीले कामहरू गर्दै आइरहेका छौँ।
1: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीड़ाको अर्को नाम बनेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटिएका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कंग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटिएका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। कंग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। 33 औं मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खोस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धांजलि व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ़न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुंगामा भएको सभा

0: यही दुर्घटनामा पनि निधन भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले अबको समय राजनीतिक लाभ भन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड़ दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुको कारण, माटो तथा हावापानी अनुसार उपयुक्त जात छनौट जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनुभयो। अलैची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
2: मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरूलाई सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेको छौं। स्थानीय किसान संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकारसम्म त्यही सम्बोधनले चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
1: अलैची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड़ दिएको उहाँको भनाइ छ।
3: क्षेत्रबाट हामी हाम्रो पालिकालाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण, हाम्रो योजनाका कार्यक्रममा कुनै खोट छैन।
1: अलैची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो।
4: गाउँपालिकाले अलैची खेती सम्बन्धी विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। आगामी दिनमा अलैची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यस्तो कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँसभाले तयार गरेर आउँछ।
1: चालू आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड़ बराबरको अलैची निर्यात भएको अलैची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: बेनीघाट आरूघाट लार्के सड़क खण्ड अन्तर्गत गोर्खाको नौली खोलामा पक्की पुल निर्माण भएको छ। 4,36,00,000 लागतमा 36 मिटर लामो पुल निर्माणसँगै त्यस क्षेत्रमा चल्ने सवारी साधनहरू र नागरिकलाई सहज भएको पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख सन्तोष अरियालले जानकारी दिनुभयो। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 छालिङ गोकुलधाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो एक महिले मेला शुरू भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरूषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। ससाना 3 खोलाको संगम स्थलमा रहेको मन्दिरलाई त्रिवेणी धामको नामले समेत चिनिन्छ। त्यहाँ 64 शिवलिंग, 70 ऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्ड समेत छ। त्यसै गरी भक्तपुर नगरपालिका 6 स्थित अन्चा पोखरी ख्यो पुखु मा आजदेखि एक महिने मत्स्य नारायण अर्थात पुरूषोत्तम मलमास मेला शुरू भएको छ। यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरूषोत्तम महात्म्य वाचन गरिने र त्यहाँको कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरी रोग व्याधि नष्ट हुने, पाप नष्ट हुने जनविश्वास रहँदै आएको भक्तपुर नगरका वासिन्दाले त्यहाँ पूजा दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटोरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना संदिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गृहवेल्सले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभाग बारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। इबोलाको अहिलेको स्ट्रेन बुन्डी बुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्ल्यूएचओले त्यसको औषधि वा खोप नरहेको पनि उल्लेख गरेको छ। सो भाइरस प्रजातान्त्रिक गणतन्त्र कंगो बाहिर फैलिसकेको उल्लेख गर्दै डब्ल्यूएचओले छिमेकी देश युगाण्डामा 2 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा सन् 2018 देखि 2020 सम्म इबोला महामारीका कारण 2300 मानिसको ज्यान गएको थियो। इबोला जंगली जनावरमा रहेको भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको भनाइ छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेज नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अनुसन्धान टोलीले सन् 1950 देखि 2023 सम्म करिब 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा बढ़ी नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्यूटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ। अध्ययन गरिएका करिब 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीहरूको मृत्यु हुन सक्छ।
5: आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32,00,000,000 रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000,000 रूपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41,79,85,00,000,000 रूपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजना मा 22,08,80,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,67,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 को ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा हर्जना समेत गरी रकम असुल गर्नुपर्ने देखिएको हो। कोष ऋण बीच 5 वर्ष लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगिक व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भैरवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नवनिर्वाचित पदाधिकारीलाई उद्योगिक व्यवसायको अभिभावकको भूमिकामा रहेको भएर काम गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उद्योगिक व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नव प्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता उठाउनुभयो। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्ने भएको छ। कुवेत काठमाडौँ कुवेत रूटमा साताको 2 उडान गर्ने गरी उडान पुनः शुरू गर्न लागि कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसिया युद्धका कारण कुवेत काठमाडौँ उडान रोकिएको थियो। कुवेतले मंगलबार र बिहिबार गरी सातामा 2 उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। काभ्रे पुलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका 71 घर परिवारलाई 6,800 कफीको बिरूवा वितरण गरिएको छ। गाउँपालिकाको कार्यक्रम अन्तर्गत कफीको बिरूवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपक्षी शाखाको फिल्ड अनुगमन कार्यालयका अनुसार 6,800 मात्र खाडल खनेको पाइएपछि सोही अनुसार कफीका बिरूवा वितरण गरिएको जनाइएको छ। वडाभित्र करिब 13,000 कफीको बिरूवा माग भएको थियो। काभ्रे पुलाञ्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी किसानलाई वर्षेनी बिरूवासँगै आधुनिक कृषि सामग्री समेत वितरण गर्ने गरेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लीग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लीगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लीगको घोषणा गरेको हो। लीगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एण्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हल कोर्टमा जेठ 8-15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनशीपका लागि निरता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाड़ी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनशीपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। समूह बीमा इरान,

0: प्रतियोगिताको उपाधि रशियाका जीएम कोरियाकोभ पेटले जितेका छन्। उच्च वरियताका खेलाड़ी पेटले भारत र नेपालका खेलाड़ीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। वर्षा 2.8 मिलीमिटर। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। वर्षा 2.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। दिपायलको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामिरिता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायन्स लाइफ इन्सुरेन्स को बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुले र जियौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
2: यही जेठ 9 गते शनिबार
1: आउँदै हुनुहुन्छ। त्यसैले
3: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा

0: आँखाका ढिलहरू सुन्ने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
1: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
2: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
3: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
4: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
3: सम्पर्क नम्बर 067-420-227,
4: 98-4-22-597,
3: 98-5-11-89-18।
4: याद गर्नुहोला, डाक्टर आउने मिति
5: यही जेठ 9 गते शनिबार।
6: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज,
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: Media.
1: Extreme energy drink.
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस

0: मोबाइल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-5872-778।
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: पनि भएको कारणले गर्दा सबै व्यापार व्यवसाय उद्योगी संघ संस्था एनजिओ आइएनजिओ यी सबैजनासँग चाहिँ हामी हार्दिक अपिल गर्न चाहन्छौँ कि यसमा सबैजना सहभागी भइदिनुहोस्, स्वतः स्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, कुनै गणकहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनको लागि अनुरोध पनि गर्न चाहन्छु।
1: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वाङ्गका दुई बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्राण्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्रै यसोदा ब्राण्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। ताजा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
2: सर्लाईमा मौरी पालनबाट किसान पलायन हुँदै
3: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
6: भारी अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाईमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाईमा 2 दशक अघिसम्म 300 को हारिमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
9: मलाई गुलियो साथी मनपर्ने, अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोर थोरै मह देखियो हुनाले अब यो मौरी पाल्दा मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
10: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको वहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनु भएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
9: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर। अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन है। अस्ति भर्खर आएको नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्ने हेर्न

0: हेपाई प्रविधि पनि हुन्छ।
1: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
0: मौरीले तोरी खाइदियो, तोरीको फूलको रस चुसेर हाम्रो तोरी नाश भयो, तिम्रो दाना भयो भने कोही तेल कम आयो भने कसैले विषादी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्नेछन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुल्यो भयो भइहाल्यो उनीहरूलाई।
1: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सीधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
2: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौं, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारण हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी, सर्लाई, रौतहट, यिनै नै हाम्रो चरण।
1: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
3: सागरनाथ वन विकास परियोजनाले

0: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढ़ी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
1: मौरीमा यति विवाद छ, तपाईँको त्यहाँ एकजनाले यति भन्ने कार्यक्रम मौरीमै हुन सकिरहेको एकजनाले आउँछ निवेदन हाल्छ, मैले त्यति देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
0: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढ़ी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
2: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
3: शैलेन्द्र गिरी सिद्धिशरण नगरपालिका 12। यो बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन, यसो कसरी चाहिँ यो खेती तुर्ती पाइन्छ पाइँदैन, नपाए हामीले के खानु, जम्मै खाइसक्यो मकै बाली जति, एउटा के जम्मै बारेर अब त घर घरमा पस्न लाग्यो हजुर। यसको क्षतिपूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन हजुर।
4: तपाईको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ओखलडुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत फरिन्द्र कटुवाल।
5: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जंगली जनावरहरूबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिका आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो। र उहाँले नगरपालिकामा आएर सम्बन्धित ओडामा ओडा कार्यालयमा नि उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपूर्तिका लागि के गर्ने भनेर। सीआईएन मार्फत चाहिँ उहाँले यो जानकारी पाउनुभयो र नगरपालिकामा आउनुभयो भने उहाँलाई क्षतिपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्ध गर्छ।
6: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्नी गाउँपालिका 2। म एक्सकाभेटर चालक हो, अपरेटर, अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिन्यु गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जान पर्छ कि अन्य ठाउँबाट हुन्छ, यसको चाहिँ जानकारीको लागि।
4: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी।
7: अहिले सिस्टममा नयाँ सिस्टम बाटो गर्नुभएको जुन ठाउँमा राम्रो जुन ठाउँबाट इस्यु भएको त्यो ठाउँ गर्ने सबैले हुन्छ, यतै बाटो पनि हुन्छ। अब कतिले चाहिँ अरू ठाउँबाट इस्यु भएको त्यो गाडी इस्यु भएको लाइसेन्सहरू चाहिँ अब लक गरियो कि भन्ने तरिकाले चाहिँ सोचेर अब गरिनुहुन्न हजुर। अब सम्बन्धित जनकपुरबाट भएको छ भने मधेस प्रदेशमा राम्रो गर्ने चाहिँ सजिलो हुन्छ।
4: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव।
8: म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
2: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: सांस्कृतिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
2: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौ। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएको 15 दिन बढ़ी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने? बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
3: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण, अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो, र त्यो उपत्यकामा मात्र होइन उपत्यका बाहिर पनि भयो, र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात तेर्सहित गरेका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर, त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ, खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिका थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका, अब अहिले त उपत्यकाको केही ठाउँको मात्र, देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्जासन जस्तो मलाई लाग्दैन, सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्जासन जस्तो लाग्दैन, हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले, सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौं भन्नुभएको छ, उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौ। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्रै गर्नु पर्यो, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि त्यहाँबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ, त्यो गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको, बालबालिकाले राम्रोसँग बस्न खाना नपाएको, चाहिँ खानाहरू पर्याप्त नभएको, कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला, अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेण्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो, दोस्रो कुरो मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो, विगतकालले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिहीनलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो, यसले चाहिँ सबभन्दा पटक त नकारात्मक छाप पनि पर्यो भन्ने मलाई।
4: हजुर, अहिले बालबालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
3: केही विद्यालय केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक संघ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन, राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेका छ, र हामीले सामाजिक के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाएछौँ भने चाहिँ जे व्यवस्था भएको छ त्यो पर्याप्त छैन, त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि, र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ, त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्, हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई, अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सड़क बालबालिका मुक्त भनिरहेका छौँ, ती बालबालिकाहरू सड़कमा आउन सक्छन्, बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुन सक्छ, यसले बाल विवाहसँग जोडिएको छ, अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमाबाट त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ, र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयहरूले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ, महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहलकदमी गरिरहेको छ, तर त्यो पहलकदमी पर्याप्त छैन, सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन, अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो, त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन, त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ, सरकारले बालमैत्री स्थानीय शासन पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैंगिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सड़क बाल बालिका मुक्त समाज को विषयमा चाहिँ अलिक धेरै लगानी गर्नु पर्यो। अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेछौं, तर पर्याप्त शिक्षकहरू हुनुहुन्न। त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गर्न सकेको शिक्षक छैन।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घरटहरा हटाएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8,00,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। र चौथो संस्करणको नेपाल सुपर लीग फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
1: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
2: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
4: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
1: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
6: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी नै पुग्दैन, अखन चाहिँ हाम्रो खेती र बाल्छ।
3: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
1: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार।
9: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
10: अहिले रातिको ठिक 8 बज्यो।

0: भारतीयको
1: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
2: कार्यको चेतावनी।
3: अमेरिकी विमान वाहक जहाज जेराल्ड फोर्ड स्वदेश फिर्ता, अमेरिकाले क्युबामा आक्रमण गर्ने आशंका
2: र पंजाबलाई हराउँदै बेंगलोर आईपीएल क्रिकेटको प्लेअफमा दिल्ली विरूद्धको खेलमा राजस्थान टस हारेर ब्याटिङ गर्दै।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी रच्नुभएका कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिनुभएको छ। एभरेस्ट म्यानको उपनामले परिचित 56 वर्षीय कामिरिताले आज बिहान 10:12 32 पटक र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गराउनु भएको छ। सन् 1994 सगरमाथा आरोहणको यात्रा शुरू गर्नुभएका कामिरिताले सन् 2026 आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसक्नु भएको छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कामिरिताको नाममा छ। सन् 1973 संखुवासभा मकालु वडा नम्बर 2 जन्मनुभएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा महिलामा धेरै पटक आरोहण गर्नेको कीर्तिमानी बनाउनु भएको हो। आज दिउँसो प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत आरोहीहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षण बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्जवल बनाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको प्रधानमन्त्री शाहको भनाइ छ। हिमाललाई ईश्वर जही पूजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने उल्लेख गर्नुभएको छ।
2: आजै सशस्त्र प्रहरीका 2 महिला कर्मचारीले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्पी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको हो। सहायक हवलदार अनिता कार्कीले आज बिहान 10:20 र सहायक निरीक्षक निम डिक्पी शेर्पाले बिहान 11:55 सगरमाथाको चुचुरोमा पुगेर इतिहास रच्नु भएको हो। सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।
3: विपक्षी दल नेपाली कंग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गरेका छन्। प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रम पारित गर्न प्रतिनिधि सभामा अवरोध गरेका कंग्रेस एमालेका शीर्ष नेताहरूले भने अहिले सार्वजनिक कार्यक्रम मार्फत सरकारको विरोधमा बोल्न थालेका छन्। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित विचार विमर्श कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले त आन्दोलनको लागि युवाहरूलाई आह्वान नै गर्नुभएको छ। प्रधानमन्त्री शाहतर्फ लक्षित गर्दै उहाँले पपुलिजमको जगमा अधिनायकवादतर्फ अघि बढ़ेको भन्दै जनताको बहुदलीय जनवादबाट शिक्षा लिएर आन्दोलनमा उत्रिनुपर्ने बताउनुभयो।
4: अब त राज्यका 3 अंगहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ, अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजनको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने, आन्दोलन हुनुपर्ने आवश्यकता छ र त्यो जब जबबाट हामीले शिक्षा लिन सक्नुपर्दछ भन्ने कुरा म तपाईँहरूका बीच राख्न चाहन्छु।
3: नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले संसदको उपेक्षा प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियत बस भएको आरोप लगाउनु भएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित तीनजनाको समान धारणा भए बहुमत हुने व्यवस्था अध्यादेशबाट गरिएको उल्लेख गर्दै वहाँले प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाए पनि शक्तिशाली मात्रै बनाउन खोजेको टिप्पणी गर्नुभयो। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा पौडेलले प्रधानमन्त्रीका शुरूआती निर्णयहरू नै तानाशाहका जस्ता देखिएको आशय व्यक्त गर्नुभएको छ।
0: हिजोसम्म प्रधानमन्त्रीसँग राजस्व अनुसन्धान भयो, सम्पत्ति शुद्धिकरण भयो, विशेष अनुसन्धान भयो भनेर विरोध गर्नेहरूले आज प्रधानमन्त्रीलाई कति शक्तिशाली बनाइरहनु भएको छ। आज प्रधानमन्त्री केन्द्रित सबै निर्णयहरू भइरहेको छ। हुँदा हुँदा सर्वमान्य सिद्धान्त के हो भने छ जनाको समितिमा तीनजनाले बहुमत पुग्ने स्थिति बनाउनु भएको छ। संसारमा यस्तो कहीँ पनि हुँदैन। म नै सबै छोक हुँ त्यस्तो मनोविज्ञान बन्दै गयो भने त्यो सबै छोक आफू भएको ठान्नेले लोकतन्त्र खाइदिन्छ।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको राजनीति र सरकार सही बाटोमा नरहेको बताउनु भएको छ। आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारमाथि विभिन्न संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनुभयो। सुकुम्बासीहरूको समस्या समाधान ट्रेड युनियन र विद्यार्थी संगठनहरूको खारेजी तथा संविधान संशोधन कार्यदलको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। अध्यादेश ल्याउने लगायतका नियत ठिक नदेखिएको प्रचण्डको भनाइ छ। फरक प्रसंगमा प्रचण्डले आफूहरू प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको समेत स्पष्ट पार्नु भएको छ। आजै प्रचण्डले कंग्रेस नेता पूर्णबहादुर खड्कासँग पनि छलफल गर्नुभएको थियो।
3: आधिकारिकता सम्बन्धित सर्वोच्च अदालतको फैसलापछि सेलाएको नेपाली कंग्रेसको आन्तरिक शक्ति संघर्ष फेरि चुलिएको छ। विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगन थापाले वैशाख 28 गते केन्द्रीय समितिमा 19 जना सदस्य मनोनित गरेपछि इतर पक्ष चिडिएको छ। सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका 12 जना र डाक्टर शेखर कोइराला समूहका 7 जना नेतालाई केन्द्रीय सदस्य नियुक्त गरेसँगै देउवा समूहका नेताहरू आक्रोशित देखिएका छन्। देउवा समूहको नेतृत्व गरिरहेका पूर्व उपसभापति पूर्णबहादुर खड्काले हिजो गृह जिल्ला सुर्खेत पुगेर कंग्रेस अहिले विभाजनको सम्मुखमा रहेको बताउनु भएको थियो। तर देउवा समूहकै नेता श्याम घिमिरे भने अहिले नै पार्टी विभाजनमा गई नसकेको बताउनुहुन्छ। संस्थापन पक्षबाट आफूलाई पाखा लगाउन खोजिए विभाजनलाई नकार्न नसकिने उहाँको तर्क छ।
5: अहिले विभाजन नै हुन लागेको त भनौ, समूहगत भेला छलफल हुने कुरा कांग्रेसको परम्परै हो, पुरानै परम्परा हो। तर अब पार्टी एकताको दिशामा काम हुन सकेन, पार्टी एकताको दिशामा संस्थापन पक्ष तयार भएन भने अब त्यतातिर पनि जान सक्ला। अब राजनीतिमा सबैले आफ्नो लागि लड्ने हो, संस्थापन पक्षले वास्तै गरेन, संस्थापन पक्षले महाधिवेशनमै सहभागी हुन नदिने रणनीति अख्तियार गरिराख्यो भनेदेखि उपाय के रह।
3: पार्टी एकतामा नेतृत्व चुकिरहेको आरोप इतर पक्षले लगाइरहँदा संस्थापन पक्षले भने अस्वीकार गर्दै आएको छ। पार्टी प्रवक्ता देवराज चालिसाले आफूहरूले विधान बाहिर गएर कुनै पनि निर्णय नगरेको दावी गर्नुभयो।
6: छलफल भएकै छ, अब तपाईँको यसलाई निष्पक्ष सूत्र के हो, विधि के हो, त्यो मागेकै छ। हामीले मात्र के भनेछौ भने पार्टीको विधानले निर्दिष्ट गरेको व्यवस्था गरेको औपचारिक जति पनि संरचना छ, अवयवहरू छन्, ती भित्र हामीले संविधानै हो। विधानले नदेखेको, नचिनेको र व्यवस्था नगरेको संरचना निर्माण गर्न सकिँदैन।
3: आजै सभापति थापाले पनि 14 महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय कमिटिमा मानका साथ राख्न तयार रहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा पक्षपात नहुने भन्दै थापाले सबैलाई मिलाएर लैजान आफू तयार रहेको तर इतर समूह भने सहमतिमा आउन नचाहेको बताउनुभयो।
7: पार्टीको 14 महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठूलो पंक्ति बाहिर छ। म के भनिरहेको छु, चौधौं महाधिवेशन निर्वाचित हुनुभएको जति नेताहरू अहिले हुनुहुन्न केन्द्र समितिभित्र, म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ म अहिलेको केन्द्र समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनु पर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा राखेर राखेर म उहाँहरूसँगै लिएर सहभागी भएर काम गर्न चाहन्छु।
3: आजै सभापति थापाले जेनजी अगुवाहरूसँग समेत भेट गर्नुभयो। संविधानविद विपिन अधिकारीले भने मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कंग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड़ दिनुहुन्छ।
8: पार्टी व्यक्तिमा आधारित होइन, कार्यक्रममुखी हुनुपर्दछ। अब कार्यक्रममुखी पार्टी हेर्नुहोस्, नेपाली कांग्रेसको पहिलो फाउन्डेशनल आदर्श भने जनताको सार्वभौम सत्ता, अननिगोसिएबल, राणाशाहीको अन्त्य, त्यो भनेको चाहिँ इलेजिटिमेट पावर को अन्त भनेको शासन प्रणाली। कृषिका लागि कत्रो लड़ाई गरेको छ पार्टीले, आज पार्टीको एजेण्डामा कृषि र कृषक छन्। नेपालमा किसान संगठन कुन रूपमा छ त्यो हाम्रो एउटा जुन परिस्थिति छ त्यो परिस्थिति आएको कारण किन हो भने किनभने ग्रास रूटसँग हामी सम्बन्धित हुन सकेनौ।
3: नेपाल परिवेशमा जेनजी आन्दोलनमा आगजनी र तोड़फोड़मा परेको सिंहदरबारको पुननिर्माण शुरू लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
9: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षा लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले

0: 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भर
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: झिन्जी आन्दोलनका क्रममा गत भदौ 24 गते आगजनी र तोड़फोड़ गरिएको सिंहदरबारको पूर्वी भागको पुननिर्माण शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको भागमा रंगरोगन गर्ने झ्याल ढोका परिवर्तन गर्ने एसी जडान गर्ने काम भइरहेको छ। क्षति भएका भौतिक संरचनाको पुननिर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोष अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुननिर्माण शुरू गरिसकेको छ। आन्दोलनका क्रममा सो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा बस्दै आएको छ।
3: सिंहदरबारमा पुननिर्माण शुरू हुँदा बाँकेको कोहलपुर नगरपालिकाले भने सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अवधिमा कोहलपुर नगरपालिका 11 स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको हो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले अधिकांशले आफ्ना झ्याल ढोका जस्ता सामग्री आफै लिएर गएको र बाँकी घर टहरा हटाइएको बताउनुभयो।

0: रूपमा उत्रिएका प्रदर्शनकारीले सरकारको दिनगन्ती शुरू हुने चेतावनी दिएका हुन्। प्रदर्शनका क्रममा नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले डोजर नरोके जस्तोसुकै बलियो सरकार पनि नटिक्ने चेतावनी दिनुभएको छ।
1: संसारमा जित्छु भनेर गएका हिजल रहेनन् र पछिल्लो चरण तपाईँहरू सबैलाई थाहा छ लोकप्रियवादबाट प्रिय भएका सिक्किमका लेन्डुङ दोर्जेहरू लोकप्रियताबाट 32-31 ल्याए तर अन्तिममा सिक्किमको गरे। त्यसकारण तिम्रो दुई टिआईको मत पनि तत्काल जेन्डी आन्दोलन दुई टिआईको मत सिद्धा दुई टिआई सामना अगाडि थाहा छ। यदि जनतासँग न्यु खोज्यौ भने मलाई लाग्छ त्यो दिनदेखि नै तिम्रो सरकारको दिनगन्ती सुरु हुने छ।
0: संघर्ष समितिले भोलि बुटवलमै राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा विज्ञ अधिकारकर्मी तथा विभिन्न जिल्लाका प्रतिनिधिको सहभागितामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्याबारे छलफल गरी ठोस निष्कर्ष निकाल्ने योजना छ। संघर्ष सम्मेलनले राष्ट्रिय स्तरको संघर्ष समिति गठन गर्ने र सरकार सहित प्रमुख राजनैतिक दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि तय गर्नेछ। आफ्ना माग पूरा नभए काठमाडौँ केन्द्रित आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो।
1: भूमि अव्यवस्थितलाई जग्गा दिँदाखेरि यदि बसोबास गर्ने योग्य जमिनमा 10% गरेको दायरा चाहिँ कायम गरेर जग्गा तत्काल दिनुपर्छ। कृषि योग्य जमिनमा 5% गरेको दायरा गरेर दिनुपर्छ। भूमि दलितहरूलाई निशुल्क लाभको ग्यारेन्टी गर्नुपर्छ। त्यसका लागि नेपालको नीति निर्माण तहमा पहल गर्नु परेकाले हामी राष्ट्रिय लेभलको आन्दोलनको तयारीका स्वरूप आज हामी बुटवलमा जुटिराखेका छौँ।
0: कोरिडोर लगायत आयोजनाका नाममा जनतालाई अन्यत्र सार्ने प्रयास भइरहेको भन्दै उनीहरूले रोजगारी र स्वास्थ्यको ग्यारेन्टी नभएको स्थानमा होल्डिङ सेन्टर जस्तो गरी बस्न नसकिने स्पष्ट पारेका छन्। बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि संघीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
2: हामीले सम्मानित अदालतकै जग्गामा बसेको बुटवलको उच्च अदालत अगाडिको 9 गज जति हटायौं होइन, त्यहाँ अझै अदालतबाट आदेश आएको केही घर कुद छ। अरू केही हाम्रा खोला मिचिएका, कुलो मिचिएका, बाटो मिचिएकाहरूको हाम्रो व्यवस्थापन गर्दै गइरहेका छौं। तर सुकुम्बासी र अदालतको जुन पूर्जा वितरणका लागि सरकारले नाप जाँच गर्न आदेश दिएको हो त्यो क्षेत्रभित्र हामी प्रवेश गरेका छैनौं। अझै मलाई एउटा व्यक्तिगत मेरो के अनुरोध छ भने यो सुकुम्बासी र अस्थिर समस्यालाई यत्तिकै हल्का गरिनुभन्दा सरकारले विज्ञहरू राखेर यसको निकास कसरी हुन्छ भनेर यसको दिगोपन दिने गरी समस्या समाधान गर्नुपर्छ। मानिसहरू रात दिनका छैनन्, निदाएका छैनन्, डिप्रेसनमा पुगेका छन्, कस्तो अवस्था छ, त्यस कारणले यो कुरालाई पनि एकदमै गम्भीर रूपमा हेर्नुपर्छ भन्ने मेरो आग्रह हो।
3: नेपाल शैक्षिक परामर्श संघ इक्यानले शैक्षिक परामर्श संस्थामाथि पछिल्ला दिनमा भएका अनुगमन छापा र धरपकड़प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज एक प्रेस विज्ञप्ति जारी गरी इक्यानले शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजात प्रयोग, अवैध आर्थिक कारोबार र विद्यार्थी अभिभावकमाथिको दुरूपयोग अस्वीकार्य रहेको उल्लेख गर्दै संलग्नमाथि निष्पक्ष र कड़ा कार्यवाही हुनुपर्ने जनाएको छ। इकानले केही घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड़ने प्रवृत्ति गलत भएको बताएको छ। अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने र वैधानिक संस्थालाई सामूहिक रूपमा बदनाम गर्न नहुने संघको भनाई छ। संघले प्रशासनिक त्रुटि र आपराधिक ठगी बीच स्पष्ट कानूनी वर्गीकरण आवश्यक रहेको उल्लेख गर्दै नियतपूर्वक गरिएको ठगीमा कड़ा कार्यवाही तर प्रशासनिक कमजोरीमा सुधारको अवसर दिनुपर्ने माग गरेको छ। शैक्षिक परामर्श क्षेत्रले नेपालमा करिब 1,50,000 रोजगारी सृजना गरेको र आर्थिक वर्ष 2081-82 138 अर्ब रूपियाँ भन्दा बढ़ी विदेशी मुद्रा भित्राएको भन्दै यसलाई मध्यनजर गर्दै धरपकड़ नगर्न भनेको छ।
0: आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चूल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चूल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामा 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यासको आयात भएको छ। सो अवधिमा कुल 41,00,000 मेट्रिक टन

0: ग्यास आयात भएको छ। नेपाल आयल निगमको पछिल्लो विवरणलाई आधार मान्दा प्रति सिलिण्डर 331.25 रूपियाँ घाटा हुने गरेको छ। निगमले हाल प्रति सिलिण्डर 2160 रूपियाँमा बिक्री गर्दै आएको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने गरेको छ। यो रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका लागि ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चूलो प्रयोगको अभियान अगाडि बढ़ाएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका 8 खरकट्टा जंगल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढ़बाट बुटवलतर्फ जाँदै गरेको लु 1/35-23 नम्बरको कार आज अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा घाइते भएका कार चालक महोत्तरीको मटिहानी नगरपालिका 3 60 वर्षीय श्रीनारायण यादवको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
3: भक्तपुरको चांगुनारायण नगरपालिका 5 छालिङ गोकुल धाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो एक महिने मेला शुरू भएको छ। मेलाको उद्घाटन गर्दै चांगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चांगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गर्नुभएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरूषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको छ। मेलाका लागि मन्दिर परिसर झकी झकाउ पारिएको छ।
4: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब 3:30 बजे आगलागी भएको हो। नजिकै रहेको फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको सहयोगमा 4 बजे आगो नियन्त्रणमा लिइएको थियो।
3: धरान उपमहानगरपालिका 5 स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल 7 वर्ष बित्दा पनि पूरा हुन सकेको छैन। सम्झौता अनुसार 5 वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने भए पनि आजसम्म काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थीले विशेष गरी वर्षायाममा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। पुल निर्माणका लागि 2077 साल साउन 4 गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी बीच 1,21,86,000 रूपियाँमा सम्झौता भएको थियो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विमान वाहक जेराल्ड आर फोर्ड आफ्नो मिशन पूरा गरेर फर्किएको छ। अमेरिकी रक्षा विभागले आफ्नो विमान वाहक जहाज यूएसएस

0: प्रिसनहरूमा समावेश थिए।
1: अमेरिकी गुप्तचर एजेन्सी सीआईएका प्रमुख जोन रेड क्लिफले क्यूबा भ्रमण गरेपछि अमेरिकाले आक्रमण गर्ने आशंका बढ़ेको छ। सम्भावित सैन्य द्वन्द्वलाई ध्यान दिँदै क्यूबा सरकारले युद्ध जस्तो तयारी तीव्र बनाएको छ। देशभरका नागरिकलाई छापामारी उद्योगको तालिम दिँदै आपतकालीन अवस्थाका लागि तयार रहन भनिएको छ। क्यूबाको राजधानी हवाना स्थित धेरैवटा सरकारी भवनलाई सम्भावित आक्रमण सामनाका लागि तयारी गर्न निर्देशन दिइएको सीएनएनले जनाएको छ। क्यूबाले लामो समयदेखि अमेरिकाबाट तेल नाकाबन्दी र आर्थिक दबाव झेल्दै आएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले प्लेअफमा स्थान बनाएको छ। आज भएको खेलमा पंजाब किंग्सलाई 23 रनले हराउँदै बेंगलुरू आईपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याएको पंजाबले 8 विकेट गुमाएर 199 रन मात्र बनाउन सक्यो। पंजाबका लागि शशांक सिंहले 56, मार्कस स्टोइनिस र कुपर कोनोलीले 37 र सूर्यांश सेडगेले 35 रन बनाए। अन्य कुनै पनि ब्याटरले उल्लेखनीय इनिङ खेल्न सकेनन्। बंगलोरका लागि रसिक सलामले 3 विकेट लिए भने भुवनेश्वर कुमारले 2 विकेट लिए। जोस हेजलवुड, सुयस शर्मा र रोमारियो सेफर्डले 1-1 विकेट लिए। यो जितसँगै बेंगलुरूले 18 अंक सहित यस सिजन प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। यो पंजाबको लगातार 6 हार हो। यसअघि धर्मशालामा टस हारेर पहिले ब्याटिङको निम्त पाएको बेंगलुरूले 4 विकेट गुमाएर 222 रन बनाएको थियो। उसका लागि वेंकटेश अय्यरले अभिजित 73 रन बनाए। विराट कोहलीले 58, देवदत्त पडिंकलले 45 र टिम डेभिडले 28 रन थपे। पंजाबका लागि हरप्रीत ब्रारले 2 विकेट लिए भने अस्तिप सिंह र युजवेन्द्रले चहलले 1 विकेट लिए। अर्को खेलमा अहिले दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बीच खेल भइरहेको छ। नयाँ दिल्लीको अरूण जेटली स्टेडियममा दिल्लीले टस जितेर बलिङ रोजेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 92 रन बनाएर खेलिरहेको छ। प्लेअफमा रहन दुवै टोलीलाई आजको खेलमा जीत आवश्यक छ।
1: र एसियन गेम्स छनौट र एसियन क्रिकेट काउन्सिल एसएससी महिला प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीको विदाई गरेको। एसियन गेम्स छनौट प्रतियोगिता मलेसियामा मे 23 तथा एसएससी महिला प्रिमियर कप जून 1-13 हुनेछ। प्रतियोगिताका लागि इन्दु वर्माको कप्तानीमा 15 सदस्यीय टोली घोषणा भइसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कीर्तिमानी आरोही कामिरिता र लाक्पालाई प्रधानमन्त्रीको बधाई। आजै सशस्त्र प्रहरीका 2 महिला कर्मचारीको सगरमाथा आरोहण।
1: सरकार विरूद्ध आन्दोलनमा उत्रन युवालाई

0: विरूद्धको खेलमा राजस्थान टस हारेर ब्याटिङ गर्दै
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संसार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: राख्नुहोस् न, जे पनि त्यो कुरा सत्य भएन। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू,
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने

0: क्रिया
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
0: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
1: शरीरमा जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
0: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने आदि
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7578 582-7979 582-7780

0: मितालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-10-16-094 98-4-76-39-691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: अब रारा चाउचाउ डन चिकन डन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ। चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-5827-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: निकटमा दिदी बहिनी

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
5: यही जेठ 9 गते शनिबार
4: आउँदै हुनुहुन्छ। त्यसैले
5: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
6: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
7: यहाँ हरेक दिन होलबडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
8: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
4: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
8: सम्पर्क नम्बर 067-420-227,
4: 98-4-22-597,
8: 98-5-11-81-918।
5: याद गर्नुहोला, डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमान हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनजनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार, सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। नेपाली सेनाले जंगी अड्डामा वैशाख 30 गते 6 संस्करणको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी 2083 सञ्चालन गरेको छ। उक्त गोष्ठीको प्रधान सेनापति महारथी श्री अशोकराज सिगदेलले समापन गर्नुभएको हो। वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ़दो साइबर चुनौती, डाटा चुहावट र एआईबाट सिर्जना हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो। गोष्ठीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा विदेशी शिक्षार्थीहरू समेत संलग्न गराई सञ्चालन गरिएको सिसम 114 सीआईजेडब्ल्यू तालिम वैशाख 31 गते सम्पन्न भएको छ। माघ 6 गतेबाट सञ्चालन भएको उक्त तालिमको मध्य कीर्तनापति उपरथी श्री विष्णु कुमार खड्काले समापन गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार तथा तालिम पूरा गर्ने शिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो। तालिममा सहभागी विदेशी शिक्षार्थीहरूमा चीनका 2 जना, भारतका 2 जना, दक्षिण कोरिया, जाम्बिया र पाकिस्तानका 1-1 जना गरी 7 जना रहेका थिए भने स्वदेशी शिक्षार्थीहरूमा 23 जना अधिकृत र 71 जना अन्य दर्जा गरी 101 जना सहभागी थिए। जंगी अड्डामा वैशाख 28 गतेदेखि 31 गतेसम्म रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सागरथी श्री राजाराम बस्नेतले शुभारम्भ तथा समापन गर्नुभएको हो। 4 दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न संचार माध्यमहरूमा आबद्ध 29 जना संचारकर्मी सहभागी थिए। यसैबीच रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निशुल्क रूपमा प्रसारण गर्दै आएका 5 रेडियोहरूलाई सम्मान गरिएको छ। सम्मानित हुने रेडियोहरूमा मेरो एफएम, रेडियो जनसंचार, रेडियो मेलम्ची, रेडियो सिन्धु र रेडियो सेफर्ड रहेका छन्। दार्चुला जिल्लाको ब्यास गाउँपालिका 2 स्थित दुम्लिङ गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। नेपाली सेनाले दार्चुला टिंकर सड़क आयोजना अन्तर्गत राङथलदेखि दुम्लिङसम्म सड़क स्तरोन्नति गरेसँगै दुम्लिङमा गाड़ी पुगेको हो। वैशाख 26 गते दार्चुला टिंकर सड़क आयोजना प्रमुख सेनानी श्री राजेश कटवाल सहित संचारकर्मीहरूले उक्त सड़कको स्थलगत अवलोकन गरेका थिए। दुम्लिङ गाउँमा गाड़ी गुडेपछि स्थानीयहरूले हर्षोल्लासका साथ स्वागत गरेका थिए। महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला टिंकर सड़क खण्डको 79 किलोमिटर सड़क नेपाली सेनाले निर्माण गरिरहेको छ। नेपाली सेनाले कोशी करिडोरको खाँदबारी किमाथाङका सड़क खण्ड अन्तर्गत संखुवासभा जिल्ला भोटेकोशी गाउँपालिका 2 च्याम्ताङदेखि घोङघप्पासम्म 10.81 किलोमिटर सड़क निर्माण गरी हस्तान्तरण गरेको छ। उक्त सड़क वैशाख 28 गते आयोजना प्रमुख सेनानी श्री शमशेर बहादुर सिंहले उत्तर दक्षिण सड़क आयोजना प्रमुख उपसचिव श्री राम बहादुर गुरूङलाई हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल तेक्वान्दो संघले झापा जिल्लाको बिर्तामोड़मा वैशाख 25 र 26 गते सञ्चालन गरेको प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब 10 पदकसहित टीम च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा क्लबले 6 स्वर्ण, 1 रजत र 3 काँस्य पदकसहित नगद रू 50,000 पदक तथा प्रमाणपत्र प्राप्त गरेको हो। नेपाल आर्चरी संघले वैशाख 26 गतेदेखि 28 गतेसम्म पोखरामा सञ्चालन गरेको 13 राष्ट्रिय आर्चरी प्रतियोगितामा सैनिक खेलाड़ीहरूले 7 पदक जितेका छन्। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध महिला तथा पुरूष आर्चरी खेलाड़ीहरूले 4 स्वर्ण 1 रजत र 2 काँस्य पदक जित्दै द्वितीय स्थान हासिल गरेका हुन्। प्रतियोगिताबाट हुद्ध पवन राई र ज्ञानु अवाले सन् 2026 जापानमा आयोजना हुने 20 एसियन गेम्सका लागि छनौट हुनुभएको छ। मुगु जिल्ला स्थित हनुमानध्वज गुल्माले वैशाख 30 गते 6 रारा ट्रेल दौड़ सञ्चालन गरेको छ। प्रतियोगिता अन्तर्गत 16 किलोमिटर दौड़ पुरूष खुल्लातर्फ जुम्ला जिल्ला तातोपानी गाउँपालिका 7 दल बहादुर कुंवर प्रथम, कनका सुन्दरी गाउँपालिका 8 युवक राज बुढा द्वितीय र मुगु जिल्ला छायानाथ रारा नगरपालिका 14 अंकल बडुवाल तृतीय हुनुभयो। त्यस्तै महिलातर्फ पातरासी गाउँपालिका 2 सुनमाया बुढा प्रथम, सोही स्थानकी राममाया बुढा द्वितीय र अमलदार सुनसरी रोकाया तृतीय हुनुभयो। सुन्दै हुनुहुन्थ्यो सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
3: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगढ लगनखेल ललितपुर,
3: श्री मेहरगढ धुलीखेल काभ्रेपलाञ्चोक,
4: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
3: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
3: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
3: वीरदलगढ ओदिन पाँचथर,
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
3: गरूडदलगढ चरीकुट दोलखा,
4: श्रीजङगढ बीरगंज पर्सा,
3: बरककट राजपिराज सप्तरी,
4: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
3: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
3: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
3: शमशेर दलगण गुरूसिंगे कपिल वस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
3: रामबाड गुल्मा धागीथुम गुल्मी,
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
3: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवीदत्तगण परिमला चौर जुम्ला,
3: हनुमानध्वज कुलमा हुटु मुगु,
4: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
3: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
3: र श्रीदल कुलमा खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
3: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
3: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लुहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
3: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरूसिंगे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी र केशकर्तक,
3: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लुहाकार,
4: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी, चर्मकर्मी र लोहकार,
3: र श्रीदल गुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति:
3: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: पदका लागि उमेरको हद:
3: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद:
3: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
3: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री।
5: स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, यी थोरै शब्दको निहितार्थ हो। व्यक्तिदेखि राष्ट्रसम्मका लागि खेलकुद अपरिहार्य छ। खेलकुद व्यक्तिका लागि मात्र नभई राष्ट्रको पहिचान र गौरवको आधार पनि हो। त्यसैले खेलकुद व्यक्तिको स्वास्थ्यसँग मात्रै जोडिँदैन, राष्ट्रको स्वाभिमानसँग पनि जोडिन्छ। यही महत्वका कारण खेलकुदको विकासका लागि व्यक्ति, समाज, संस्था र राष्ट्रले यथोचित पहल गरिरहेका हुन्छन्। यही मान्यता नेपाली सेनामा पनि लागू भएको छ। यसैको प्रमाण हो त्रिभुवन

0: त्रिभुवन आर्मी क्लबले 36 वटा खेल विधामा सैनिकहरूलाई प्रशिक्षित गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको छ। यसै क्रममा यस क्लबले विक्रम सम्मत 2070 क्रिकेट टीम समेत बनाएको छ भने छोटो अवधिमै त्रिभुवन आर्मी क्रिकेट टीमले उत्साहजनक सफलता समेत हासिल गरेको छ।
1: यसै सन्दर्भमा आजको कार्यक्रममा त्रिभुवन आर्मी क्रिकेट टीम र यस टीमले वैशाख 4 गते सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा हासिल गरेको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाली घरेलु क्रिकेटकै प्रतिष्ठित प्रतियोगिता हो। सन् 2017 शुरू भएको यो प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ। यही प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्रिकेट क्लबले आफूलाई सबैभन्दा सफल र बलियो टोलीका रूपमा स्थापित गरेको छ। स्थापना कालदेखि नै आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। 9 संस्करण मध्ये 7 पटक फाइनल पुग्नु आफैमा एउटा असाधारण उपलब्धि हो।
1: हालै सम्पन्न 9 संस्करणमा अपराजित रहँदै उपाधि जित्नु आर्मी क्लबका लागि केवल जित मात्र होइन, अनुशासन, निरन्तरता र उत्कृष्ट योजनाको परिणाम पनि हो। यससँगै आर्मी क्लब प्रधानमन्त्री कपको 3रो पटक च्याम्पियन बन्न सफल भएको छ। सन् 2017 भएको 1 संस्करणको त्यो अविस्मरणीय क्षण अझै पनि क्रिकेट समर्थकहरूको स्मृतिमा ताजै छ। वर्षाका कारण फाइनल खेल प्रभावित भएपछि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त विजेता घोषित भएका थिए। यस प्रतियोगितामा नेपाली सेनाको सहभागिता र प्राप्त सफलताबारे बताउनुहुँदै त्रिभुवन आर्मी क्रिकेट क्लबका कप्तान विनोद भण्डारी,
2: हामीले 3 चोटि जित्यौं पीएम कप, जति पनि संस्करण भयो 50 ओभरको पीएम कप हो, सबै चाहिँ आर्मीले खेलेछ। भनेपछि 7 वटा जति भएको छ, 7 वटामा 3 हामीले फाइनल जितेछौँ, तर 7को 7 वटा नै फाइनल खेलेछौँ आर्मीले चाहिँ। होइन, पहिलाको प्लेयरहरू अहिलेको प्लेयरहरूमा अब फरक त भइहाल्छ, तर टिमको माहौल चाहिँ एउटै हुन्छ। जहिले पनि आर्मी टिम भइसकेपछि एउटा डिसिप्लिन हुन्छ आर्मीको, त्यसमा नै काम भइरहन्छ धेरै जस्तो सबै कुरामा। एज अ क्याप्टन मात्रै त मैले त ग्राउन्डमा काम गर्ने हो धेरै कुराहरू होइन, अब तर त्योभन्दा बाहिर अब आर्मी क्लबले जसरी काम गर्दाखेरि भएको, पहिला हामीसँग ट्रेनिङ गर्नलाई ठाउँ नै थिएन, त्यसपछि अहिले नेटहरू बनाउनु भएको छ, नेटमा ट्रेनिङ गर्न सजिलो भएको छ, त्यसपछि अब अहिले आएर टर्फ विकेट बनाउनु भएको छ। अहिले रिजल्ट आउनुको एउटा मेन पोइन्ट भनेको एउटा त्यो टर्फ विकेट पनि हो, त्यसमा ट्रेनिङ गरेर अब सेम म्याचको जस्तै ट्रेनिङ मिल्छ, त्यसले गर्दा म्याचको जस्तै सिनारी बनाएर खेल्न मिल्छ टर्फ विकेट भइसकेपछि चाहिँ, त्यसले गर्दा चाहिँ त्यो चाहिँ मेन पोइन्ट हो जस्तो लाग्छ। आर्मीको टिम बन्दाखेरिबाट 13 वर्ष जति भयो, फर्स्ट बोर्ड क्याप्टन मै नै थिएँ, अहिलेसम्म पनि क्याप्टन म नै छु, भनेपछि अब सबै कुरा सबै टुर्नामेन्टहरू खेलेकै छ।
0: पहिलो संस्करणको सफल शुरूआतपछि आर्मी क्लबले आफ्नो विजय यात्रालाई अझ सशक्त बनाउँदै लग्यो। त्यसकै निरन्तरता स्वरूप सन् 2021 र हालै सम्पन्न सन् 2026 9 औं संस्करणमा एकल रूपमा उपाधि जित्दै आर्मीले घरेलु क्रिकेटमा आफ्नो स्पष्ट वर्चस्व स्थापित गरेको छ। 2082 चैत 7 गतेदेखि 2083 वैशाख 4 गतेसम्म सञ्चालन भएको 9 औं संस्करणमा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम गर्दै नेपाली क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेको हो। यो सफलताले टोलीको तयारी, सामूहिक भावना, नेतृत्व क्षमता र सैनिक अनुशासनलाई पुनः एकपटक प्रमाणित गरेको छ। घरेलु प्रतियोगिताहरूमा नेपाली सेनालाई प्राप्त सफलताहरूले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो बन्ने गरेको छ। यसै पृष्ठभूमिमा नेपालको समग्र क्रिकेटको विकासमा नेपाल आर्मी क्रिकेट क्लबको भूमिका महत्वपूर्ण रहेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामा बताउनुहुन्छ।
3: महत्वपूर्ण भूमिका खेलेको छ, नेपालको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू जसले देशको लागि खेल्ने खेलाडीहरूलाई चाहिँ विभागीय टिमभित्र पनि नेपाल आर्मीले उहाँहरूलाई चाहिँ एउटा कन्ट्राक्ट राखेर चाहिँ देशको लागि खेल्ने एउटा इन्भाइरोमेन्ट क्रिएट भएको छ। त्यसो हुँदा क्रिकेटको डेभलपमेन्टको लागि चाहिँ नेपाल आर्मी क्लबको महत्वपूर्ण भूमिका छ, जसले नेपालमा धेरैभन्दा धेरै खेलाडीहरू चाहिँ विभागीय टोलीहरूमा गएर खेल्ने इच्छाहरू पनि देखिएको छ। पछिल्लो चरण त झन् विभागीय टोलीभित्र पनि नेपाल आर्मीले क्रिकेटमा राम्रो गरिराखेको छ। अब अहिले रिसेन्टली त नेपाल आर्मीले नै पीएम कप जितेको छ। नेपालको क्रिकेट क्रिकेटको विकासमा नेपाल आर्मीको महत्वपूर्ण भूमिका छ। विभागीय टिम क्यानले सबैलाई हेर्ने दृष्टिकोण एउटै नै रहन्छ। फेरि पछिल्लो चरणमा अब नेपाल आर्मीले जे गरिराखेको छ त्यो राम्रो देखिएको छ। ट्रेनिङ फेसिलिटिजहरूदेखि लिएर प्लेयर्सहरू दिने फेसिलिटी अब सबै कुरा राम्रो छ। अब किनकि विभागीय टिममा अलिकति मेन कुरा भनेको सबै प्लेयर्सहरूमा डिसिप्लिन राम्रो हुन्छ। यसले चाहिँ अन्य प्रादेशिक टिमहरू नेसनल सेटअप भएको प्लेयर्सहरूलाई पनि चाहिँ धेरै कुराहरू सिक्ने चाहिँ इन्भाइरोमेन्ट भएको छ। त्यसो हुँदाखेरि चाहिँ निश्चय पनि अब विभागीय टिमहरूभित्र पनि सबैले आफ्नो कन्ट्रिब्युसन गरिरहेको छ। त्यसमा पनि नेपाल आर्मीले महत्वपूर्ण भूमिका निर्वाह चाहिँ गरिरहेको छ।
1: प्रधानमन्त्री कपको विजेता बनेसँगै त्रिभुवन आर्मी क्लब प्रतिष्ठित जय ट्रफीमा छनौट हुन पनि सफल भएको छ। यसअघि चार टोली मात्र सहभागी हुने उक्त प्रतियोगितामा यस वर्षदेखि प्रधानमन्त्री कपका उत्कृष्ट छ टोलीलाई समावेश गर्ने निर्णय क्यानले गरेको थियो। यसअघिका संस्करणमा उपविजेतामा सीमित बनेको आर्मी क्लब यस पटक पनि जय ट्रफीमा उपाधिको बलियो दावेदारका रूपमा उभिएको छ। प्रधानमन्त्री कपको उपाधिले पनि आफूलाई थप उत्साहित गरेको खेलाड़ी अनुभव